0: इराकको माटोमा बिलाउँदै नेपाली श्रमिकका शव कान्तिपुर दैनिकमा खबर छ। खरिमाया घलेलाई इराकको स्वशासित राज्य कुर्दिस्तानको राजधानी अर्बिलबाट गत शुक्रबार दिउँसो 2 बजे भिडियो कल आयो, जहाँ नचाहेको दृश्य हेर्नु पर्यो। उनका एकमात्रै सन्तान 38 वर्षीय छोरा लेकमानको अन्त्येष्टि देखाउन त्यहाँ रहेका नेपालीले उनलाई सम्पर्क गरेका थिए। अर्बिलको गोयर स्थित चिहानमा खाल्डो खनेर शव पुरिरहेको दृश्य खरिमाया परिवारले लम्जुङको दोर्दी गाउँपालिका 5 पाचोक स्थित घरमै बसेर हेरिरहे। त्यतिखेर खरिमायाका साथमा लेकमानकी श्रीमती गंगा, 2 साना छोरा र आफन्त पनि थिए। 2 वर्ष अगाडि इराक पुगेका लेकमानको उपचारका क्रममा गत चौध चैतमा मृत्यु भएको थियो। खरिमायालाई त छोरोको शव घरमै ल्याएर अन्त्येष्टि गर्ने इच्छा थियो, तर उताबाट छोराको शव ल्याउने मान्छे नै भएनन्। जसले पनि सक्दैन भन्छ, हाम्रो जागिर खत्तम हुन्छ, फर्केर फेरि इराक आउन पाउँदैन भन्छ। इराक पठाउने एजेन्टको मोबाइल नै बन्द भयो, खरिमायाले निराश हुँदै भनिन्, आखिर त्यही राख्नु पर्यो। खरिमायासँग सम्पर्क भएकाहरूले उनलाई नेपालसम्म शव ल्याउन धेरै रकम लाग्ने बताएका थिए। घरमै ल्याएर आफ्नो धर्म अनुसार विदाई गर्न मन थियो, उताबाट धेरै पैसा लाग्छ, नलानु भन्न थाले। गैर आवासीय नेपालीहरूका अनुसार इराकबाट नेपालसम्म शव पठाउन 5-9 लाख रूपियाँ लाग्छ। त्यसका निम्ति प्रशासनिक प्रक्रिया अझ झन्झटिलो हुने भएकाले गोयर त्यहाँका नेपालीको अन्त्येष्टि स्थल बन्न पुगेको छ।
1: आर्थिक वर्ष 2082-83 रोजगारीका लागि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या अघिल्लो वर्षको तुलनामा घटेको छ। वैदेशिक रोजगार विभागको सार्वजनिक गरेको तथ्याङ्क अनुसार समीक्षा अवधिमा 7,92,187 जनाले श्रम स्वीकृति लिएर विभिन्न मुलुकमा रोजगारीका लागि प्रस्थान गरेका छन्। अघिल्लो आर्थिक वर्षमा 151 देशमा जानका लागि 8,39,266 जनाले श्रम स्वीकृति लिएका थिए। अघिल्लो आर्थिक वर्षको तुलनामा वैदेशिक रोजगारीमा जानेहरूको संख्या 50,000 हाराहारीमा घटेको छ। यो संख्या अघिल्लो वर्षभन्दा 47,79 कम हो। यो वर्ष वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति प्राप्त गर्नेमा 6,97,096 पुरूष रहेका छन् भने 95,051 महिला रहेका छन्।
0: सधैँ जोखिममा नारायणगढ मुगलिन खण्ड नागरिक दैनिकमा खबर छ। चितवन जिल्ला प्रशासन कार्यालयले शनिबार र आइतबार राति 10 बजेदेखि नारायणगढ मुगलिन सड़क खण्ड र राजधानी प्रवेश गर्ने पृथ्वी राजमार्गमा गाड़ी चलाउन रोक लगायो। भारी वर्षाको पूर्वानुमानपछि बढ़ी दुर्घटना हुन सक्ने क्षेत्रमा रातिमा सवारी चलाउन रोक लगाइएको हो। बर्खा लागेसँगै चितवन हुँदै राजधानी प्रवेश गर्ने सड़क पहिरोको उच्च जोखिममा छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको तथ्याङ्क अनुसार गत असोज यता नारायणगढ़ मुगलिन खण्ड पहिरोका कारण 17 पटकसम्म अवरूद्ध भएको छ। यस अवधिमा 331 घण्टा सड़क अवरूद्ध भएको ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले जानकारी दिनुभयो।
1: सरकारले अन्तर्राष्ट्रिय पूँजी बजारबाट ऋण उठाउन कानूनी बाटो खोल्ने तयारी गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक ऋण व्यवस्थापन सम्बन्धी कानून संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा विदेशी मुद्रामा पनि ऋण पत्र जारी गर्न पाउने प्रावधान समेटिएको छ।

खास वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बर्खायाम शुरू भएसँगै देशभरका 80 राजमार्गका विभिन्न खण्डमा पहिरो खसेर सवारी आवागमन प्रभावित हुने जोखिम बढेको छ। नारायणगढ मुगलिन सड़क खण्डको तीन खोलामा दैनिक जसो पहिरो खसिरहेको छ। पहिरो गएपछि मेसिन र प्रविधिको सहायतामा पन्साएर सवारी सञ्चालन गर्ने गरिएको सड़क विभागले जनाएको छ।
2: सरकारले शिक्षा नियमावली 2059 दशौं संशोधन अर्थात शिक्षा नियमावली 2083 विद्यालय शिक्षा अब दुई तहको मात्र बनाउने कानूनी आधार तयार पारेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावली संशोधन गरी विद्यालय शिक्षालाई आधारभूत कक्षा 1-8 र माध्यमिक कक्षा 9-12 गरी दुई तहमा मात्र सञ्चालन गर्ने कानूनी आधार तयार पारेको हो।
1: नेपाली कांग्रेसले बीपी कोइरालाको 44 स्मृति दिवसका अवसरमा यही साउन 6 गते देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मुलुकको लोकतान्त्रिक आन्दोलनमा उहाँले निर्वाह गरेको योगदानको स्मरण गर्ने भएको छ। पार्टी उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले उक्त दिन काठमाडौँ उपत्यकामा ग्रीन रन आयोजना गर्ने घोषणा गरेको छ।
2: सरकारले आर्थिक वर्ष 2082-83 घर जग्गा कारोबारबाट 60,73,72,00,000 रूपियाँ राजस्व उठाएको छ। यो आर्थिक वर्ष 2079-80 यता सबैभन्दा धेरै हो। आर्थिक वर्ष 2079-80 41,15,76,00,000 रूपियाँ राजस्व उठेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क छ।
1: सहकारी क्षेत्रको नियमन गर्ने जिम्मा नेपाल राष्ट्र बैंक दिन बैंकर्सहरूले बैंकलाई दिन बैंकर्सहरूले सुझाव दिएका छन्। आइतबार प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न परेको विधेयकमाथिको छलफलमा सहभागी बैंकर्सहरूले बैंकिङ कारोबार गर्ने सहकारीलाई नेपाल राष्ट्र बैंकको नियमनमा ल्याउनु पर्ने सुझाव दिएका हुन्।
2: कृषि वन तथा पर्यावरण मन्त्रालयले 1,250 मेट्रिक डीएपी रासायनिक मल सोमबार नेपाल आइपुग्ने जनाएको छ। ग्लोबल टेण्डर मार्फत खरिद गरिएको 30,000 मेट्रिक टक डीएपी मल भारतको कोलकाता बन्दरगाहमा जुलाई 10 आइपुगेको थियो।
1: अब शेयर बजार। गत साता नेपाल धितोपत्र बोर्डको 10 पूँजी बजार विकास मार्गचित्र र चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक भएसँगै लगानीकर्ता उत्साहित बनेका छन्। असार 29 सोमबारसम्म निरन्तर बजार घटे पनि लगानीकर्ताका एक समूह बोर्डमा बजार सुधारको पहलका लागि धरना दिन गएका थिए। सोही दिन बोर्डले नीति तथा कार्यक्रमसँगै पूँजी बजार विकास मार्गचित्र सार्वजनिक गरेको थियो। असार 29 घटेर 2,570.18 बिन्दुमा बन्द भएको नेप्से त्यसपछि चार कारोबार दिन निरन्तर बढेर 2,677.54 बिन्दुमा बन्द भएको छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। रूसले युक्रेनका विभिन्न शहरलाई लक्षित गरी शनिबार भीषण ब्यालिस्टिक मिसाइल आक्रमण गरेको छ। आक्रमणमा परि कम्तीमा चारजनाको मृत्यु हुनुका साथै 36 जना भन्दा बढ़ी घाइते भएको युक्रेनी अधिकारीहरूले जानकारी दिएका छन्। उत्तर पूर्वी शहर खर्किबमा 3 जनाको मृत्यु भएको छ भने 20 जना घाइते भएका छन्।
2: अब खेल खबर। साबिक विजेता अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले फिफा विश्वकप 2026 उपाधि जितेको छ। स्पेनले यसअघि सन् 2010 विश्वकपको उपाधि हासिल गरेको थियो। खेलको निर्धारित 90 मिनटको समयमा एन्जो फर्नान्डेजले दोहोरो पहिलो कार्ड पाएपछि अर्जेन्टिना 10 खेलाड़ीमा सीमित बनेको थियो। त्यसैको फाइदा उठाउँदै स्पेनले गोल गर्न सफल भयो। स्पेनलाई फिफा विश्वकप 2026 उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका युवा खेलाड़ी हुन् लामिन एमाल। 19 वर्ष एमालले डेब्यू विश्वकपमा आफूलाई स्थापित गर्न सफल भए। बार्सिलोनाका स्टार एमालले स्पेनको उपाधि यात्रामा निर्णायक भूमिका खेल्दै विश्वकपकै धेरै नयाँ कीर्तिमान कायम गरेका छन्। 16 वर्ष अघि दक्षिण अफ्रिकामा पहिलो पटक विश्व फुटबलको शिखर चुमेको स्पेनले फेरि एकपटक विश्वमाथि आफ्नो आधिपत्य स्थापित गरेको छ। त्यस्तै यो उपाधिले केवल विश्वकप जितेको अर्थ राख्दैन, बरु स्पेनको नयाँ पुस्ताले अन्तर्राष्ट्रिय फुटबलको नेतृत्व गर्न थालेको संकेत दिने पनि विश्लेषण गरिएको छ। त्यस्तै किलियन एम्बापेले यस विश्वकपमा 10 गोल गर्दै लगातार 2 पटक गोल्डेन बुट जित्ने पहिलो खेलाड़ी बनेका छन्। एम्बापेले 22 विश्वकप खेलमा 22 गोल गर्दै लियोनल मेस्सीको 21 गोलको कीर्तिमान तोडेर सर्वाधिक गोलकर्ता बन्न सफल भएका छन्।
1: अब विचार विश्लेषणको पालो। चुन देवीको ललकारमा सानेपाको हुंकार शीर्षकमा डाक्टर गणेश प्रसाद घिमिरेको विचार हिमालय टाइम्समा छापिएको छ। विधानभन्दा माथि पार्टी सभापति पनि छैन। आज नेपाली कंग्रेस वैधानिक रूपमा 15 महाधिवेशन गर्ने तर्खरमा जुटेको छ। विशेष महाधिवेशनबाट आएका पार्टी सभापति गगन कुमार थापा विधानभन्दा बाहिर गएर पार्टीका कुनै काम कार्यवाही हुन नसक्ने अडानमा रहेका छन्। पार्टी एक ढिक्का छ। चुनदेवीमा सहभागी हुने बाहेक विशेष महाधिवेशनलाई नेपालका संवैधानिक निकायले स्वीकार गरिसकेको छ। यसरी विधानत संविधानत वैध भएको पार्टीलाई अवैध हो भन्ने रोइलो किन होला? देवीलाई सानेपाले बोलाएको छ। सानेपाले विधान सम्मत तरिकाले बोलाउने हो, विधान मिचेर बोलाउने होइन। विधान सम्मत तरिकाले बोलाएको ठाउँमा जानु आवश्यक पनि हो। चुनदेवीलाई सानेपामा विलय गराउँ। सानेपा नै नेपाली कंग्रेसको वैधानिक मुकाम हो। बाहिर बसेर आफूलाई शिवजीको घाँटीको सर्प नमानौं।
2: भाषणमै सीमित सड़क सुरक्षा शीर्षकमा डाक्टर पुष्पराज पन्तको विचार नागरिक दैनिकमा छापिएको छ। मोटरसाइकल दुर्घटनामा टाउकाको चोटबाट जोकिन अनिवार्य हेलमेटको नियम घोषणा गरिन्छ, तर त्यसको कार्यान्वयनका लागि न्यूनतम पूर्वाधार बनाउन राज्य तयार छैन। केवल केही लाख रूपियाँको लागतमा स्थापना गर्न सकिने हेलमेट गुणस्तर टेस्टिङ ल्याब खोल्न सरकारले कुनै तदारूकता देखाएको छैन।
1: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059 49 80 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
3: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
4: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजुभाइको के को गफ गफ हुँदैछ?
3: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
3: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै दमौली बजारको ब्यास्तुई सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 98083880384, 98436739131।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडिपट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 5, 98 19 11 36 27, 065 565 025।

0: ए ए नानी हो कता जानी हो
1: अनि देखेनौ र डोको नाम्लो बोकेर घाँस काट्न जान लाग्यो
0: ए हो त नि गाटे ममोरनी तातेरी।

0: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
1: लौरिउने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत पनि केलहार सत्यनाश पारो।
0: ए यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
1: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो, हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने,
0: नमिलेको दाँतहरू मिलाउने,
1: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
0: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 98465162, 98464780। पुनश शनिबार सेवा बन्द रहनेछ।
2: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाइ ओम फेन्सी, ब्यास 2 न्यू रोड, दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 98065317350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, ब्यास 4 सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 98065317350।
3: ए नानी, कता हिँड्यौ छाता ओढेर, हतारमा छौ त?
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
4: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई।
3: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
4: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली तनाव।
4: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98560 63444, 98560 60 656।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
3: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
3: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0565367115 र 98412-0740।
5: नाइन्टी फोर पॉइंट टू दमौली एफएम, समुदाय को आवाज।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदम चोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9814100061, 9866373344।
2: अनि तयो कागज के मेछि वा
3: अ झिल्काई
2: के पर्सनल नम्बर ब्लक लै वधि
3: पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बे अफिसर याई र ब्लक लै र खलखाई
2: अनि बैंगरी
3: बैंगरी
2: अ
3: चड चाहिँ तली लल पर्दि
2: चमलल पर्दि न आफै न मोबाइल नम्बर फेर दिया बदे र ब्लक तयाई भिस आफै न बैंक दे बिनी जानकारी पिन परिम दे आफै न बैंक खातै न जानकारी अरु न योरी थोनिप दक्या सचेत तल परिम
3: सतर्क तना ठगी तब दक्या जोगिना
4: सिद्धार्थ बैंकर क्याले जनहितरी जारी संदेश
5: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
6: फूलको आँखामा फूलै संसार
7: काडा कति राम्रो बगैँचा बनाउनु भएको कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू
8: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि
7: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो त्यही जानु पर्ला
8: हुन्छ गइहाल्नुहोस् एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम

0: सम्पूर्ण जीन्स आइटम का लागि सबैको रोजाई ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नयाँ नयाँ डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स ब्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
1: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
2: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
1: अनि त्यो कहाँ पाइन्छ त?
2: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: व्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली।
3: फर्निचर उद्योग
0: व्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 9816664683,
2: 9856643434।
4: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर सञ्जय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहु।
0: सम्पर्क 9846-41-633, 9817-15-08, 9864-63-85।

सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: दमौलिया FM 94.2 समुदायको

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
4: It's a goal! Himstar Gold! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरौ सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
5: हिमस्टार फर अ कम्प्लिट होम।
6: 94.2 दमौली FM, समुदायको आवाज।

0: लगडा अब तिम्रोको पैसा पनि सकियो अबको गेम भनेको दुईजनाको तर सुन जसले गेम जित्छ नि गीता उसको हुन्छ
1: हो न
2: मान्नु के तपाईँ जित्नुहुन्छ फिक्स तपाईँले अब जित्नुहुन्छ कि गीता तपाईँको हो एकदम दाइ
3: ल ल है लगडा
2: ल
3: थाहा छ नि
2: थाहा
3: जसले जित्छ ल
0: गीता
2: उसको
0: ल
3: ल
2: दाइ तपाईँ झुक्किएर हारेको के अर्को पालि फिक्स तपाईँकै यो

0: 道 Timmy 为什么？
1: 哥
0: ，Timmy 没生过小脑。
1: 讲。

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन, ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
2: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
2: 98460403।

0: छैन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डिलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त।
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373444।
3: ए नानी, कता हिँड्यौ छाता ओढेर, हतारमा छौ त?
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
4: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाइ।
3: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
4: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली, तनहुँ।
4: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63444, 9560 60 656।

0: Sincerely, it's your own Damoli FM 94.2 MHz.
1: ए सुन न हाम्रो घरमा विवाह त नजिकिँदै छ तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला
2: त्यो त एकदम सजिलो छ नि इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस बेस्ट तिन दमौली गए पुग्छ मण्डपदेखि स्टेज कुर्सी टेबल फुल सजावट क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि
1: ए हो र सेवा राम्रो हुन्छ त
2: हो एकदमै समयमै सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो
1: तपाईँको घरमा विवाह व्रतबन्धक जन्मदिन पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्
2: हाम्रा सेवाहरू आकर्षक मण्डप रङ्गीन टेन्ट स्टेज सजावट फुल सजावट क्याटरिङ सुविधा कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा आजै सम्पर्क गर्नुहोस्
3: 9827848448 9846554595 र 9460111818
4: सरकारले भूकम्पको घर गराउन पैसा त दियो चार कोठे ट्रस राखेर टिनको छाना पनि छायो तर के गरे नानी टिन तातेर घरमा बस्नै सकिन्न तिम्रो घर पनि टिनको छाना होइन कसरी बस्छ हो त्यसरी
5: के हुनु दाई एउटा नयाँ प्रविधि आएको रहेछ मैले पनि त्यही गरेछु आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि
4: अनि त्यो कहाँ पाइन्छ त
5: ओम फर्निचरमा जानुहोस् न यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ
6: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग मोबाइल 9846614438
7: प्रोप्राइटर दीपक गैरे ओम फर्निचर एन्ड फर्निसिङ उद्योग शोरूम
6: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली
7: फर्निचर उद्योग
6: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल मोबाइल नम्बर 9816664683
8: 9560343434
9: सूचना
6: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला
9: हाम्रा सेवाहरू
6: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ
9: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार
6: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड
9: फोन नम्बर 9828280 9915104549
6: मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न आज त म आफै गएर किनेर ल्याउँछु
10: हेर न हेर बुद्धि सुन जस्तो कुरा जहाँ पायो त्यही किन्नुहुन्न त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ
6: हजुर हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस् प्रोप्राइटर डम्बर बराली ब्यास 3 सफा सडक दमौली इलिसा फेन्सी भएको घरमा मोबाइल नम्बर 9556253808 9914852518 र 9065153332

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली, तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 565 025।
3: सामाजिक सञ्जाल जी छ्यानले झाँसी मरी बुझी मरी ब्याङ्गै न आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आछेवा घटना तल आफै लागि समय समय रि आफै न पासपोर्ट फेरदिल परे मो न्यू तो तारी शङ्ख लैदी विषा बैङ्करी यही मरी तुरन्त खबर लना
4: सतर्क तन ठगे तब त क्या जोगिना
5: सिद्धार्थ बैङ्कर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई।
7: Sincerely, it's your own Damoli FM 94.2 MHz.
8: 94.2 Damoli FM, Samudayko Awaaz.

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यास्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059409080 र 98295177013। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
3: सूचना।
0: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
3: हाम्रा सेवाहरू
0: सत्यवती, निर्मल, बाल मन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
0: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
3: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 39।

0: तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाएर कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811751760।
1: दमौली FM 94.2 समुदायको आवाज।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज बतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
3: फुलको आँखामा फुलै संसार,
4: कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
5: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
4: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
5: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
4: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654936, 9865414437।
5: ब्यास 3, प्रशासन चोक, दमौली।

0: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
1: लौरी हुने सपना थियो, भर्ती हुन जाउँ भनेको, दाँत भनी केल खाएर सत्यनाश पारो।
0: यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाऊ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
1: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो, हाम्रा सेवाहरू नदुखेकन
0: नमिलेको दाँतहरू मिलाउने,
1: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
0: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 9846065102, 9846607480। पुनश शनिबार सेवा बन्द रहनेछ।
2: आफै विवरण खैमै आपिन, खबै पनि वित्तीय संस्था के पासवर्ड पिन खैमै आरी सुमी बैंक आफै बनि आरी
3: सिद्धार्थ ब्याङ्कर क्यारे जन हेदरी जारी सन्देश
4: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन, मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 9058500700,
6: 9846040344।
7: Sincerely, it's your own Damoli FM 94.2 MHz.
8: Elina, hami biye garam na.
9: Bakkar ta padhte cham, kaha beko kura gareko?
8: Hami living together ma pani basna sakchau ni.
9: Pachi gaera dukha ta didainau ni.
8: Ya, yesto kura nagaru na.

quando la tocchi

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौं। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3, प्रशासन चोक, दमौली।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा

0: विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस व्यास्तुई न्यू रोड अथवा लौडारे किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658 563 715 र 98 41 12 07 40।

0: हिमस्टार गोल हर एक वर्ल्ड कप यो वर्ल्ड कप नहीं करो सेलिब्रेट मिली सब जेनरेशन हिमस्टार टीवी खरीद करना पाउनुहोस् 32% सम्म को क्याशबैक वर्ल्ड कप 2026 को टीवी सीजन पास र एक वर्ष को नेट टीवी पैक शर्तहरू लागू हुने छन् हिमस्टार टीवी उही सेलिब्रेशन हर एक जेनरेशन
1: हिमस्टार फॉर अ कम्प्लीट होम
2: सूचना
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49।

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। पुँजी बजार, धितोपत्र व्यवसाय र बीमा क्षेत्रका प्रतिनिधिसँग प्रधानमन्त्रीले छलफल गर्दै बागमतीबाट बाहिरिने तयारीमा एमाले। संसदीय दलको बैठक जारी। मधेसमा मन्त्री परिषद हेरफेरसँगै मन्त्रालयको संख्या कटौती गर्ने तयारी। 66 पालिकाका सुकुम्बासी र अव्यवस्थित बसोबासीसँग सरकारले अन्तिम पटक माग्यो निवेदन। च्याउ टिप्न निकुञ्ज छिरेका कञ्चनपुरका 14 जना महिला सम्पर्कविहीन, खोजी कार्य जारी। मतदाता दिग्भ्रमित पार्ने सामग्री सम्प्रेषण नगर्न प्रेस काउन्सिलको आग्रह। जनकपुर जयनगर रेल सेवा 3 दिन बन्द हुने। पहिरोले अवरुद्ध चितवनतर्फको सड़क खुल्यो, धादिङतर्फ अझै अवरुद्ध। प्रश्नपत्र चुहावट विवादले भारतमा युवा आन्दोलन उग्र, संसद घेराउको चेतावनी। इरानमाथि लगातार 9 रात अमेरिकी हमला, अमेरिकी सैनिक पनि मारिए, अमेरिकी अखडामा इरानको प्रत्याक्रमण। र अमेरिकाको मैदानमा ट्रफीसँग स्पेनको भव्य विजय उत्सव। मेसीको अन्तिम विश्वकपमा अर्जेन्टिनाको भावुक विदाई। विश्वकप लिग टूमा नेदरल्याण्ड श्रृंखला भोलिदेखि, पहिलो खेलमा नामिबियासँग भेट्दै नेपाल।

0: सर्कस वर्ल्ड कप 2026 को अवसरमा सीजीटीभी ले ल्याएको छ 2+2 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सीजीटीभी खेल सँगै भरोसा सँगै
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं प्रधानमन्त्री शाहले व्यवसायीसँग छलफल गर्दै सम्बन्धी खबरबाट प्रधानमन्त्री बालेन्द्र शाहले आज पूँजी बजार धितोपत्र व्यवसाय र बीमा क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गर्नुहुने भएको छ प्रधानमन्त्री शाहको सचिवालयले दिएको जानकारी अनुसार उक्त छलफल सोमबार मध्याह 12 बजेदेखि शुरू हुने भएको हो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आयोजना हुने उक्त छलफलमा नेपाल धितोपत्र बोर्ड सिबोनका अध्यक्ष गोपाल भट्ट नेपाल स्टक एक्सचेन्जका नेप्सेका अध्यक्ष अमृत लम्साल स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल नासा सेक्युरिटिजका सन्दीप जलान नेप्से का पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया नेपाल लाइफ इन्सुरेन्सका प्रमुख नवराज सिलवाल र नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वर लाल श्रेष्ठ सहभागी हुने प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ पूँजी बजारको वर्तमान अवस्था धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रको सुदृढीकरण नीतिगत सुधारका प्रयासहरू र समग्र राष्ट्रिय अर्थतन्त्रका विभिन्न समसामयिक विषयहरूमा केन्द्रित रहेर सरकारवालाहरूसँग छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ सरकारले भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीसँग अन्तिम पटक निवेदन मागेको छ भूमि समस्या समाधान समितिले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासको व्यवस्थापन गर्ने प्रयोजनका लागि निवेदन मागेको हो स्थानीय तहका भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन समितिले तोकेको ढाँचा बमोजिम निवेदन फारम परि यही साउन 4 गतेदेखि 35 दिनभित्र निवेदन दिनुपर्छ स्थानीय तहबाट वडामा तोकिएका स्थानीयहरूमा खटिएका लगत संकल मार्फत निवेदन पेश गर्न भनेर सूचना प्रकाशन गरिएको छ बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने तयारीमा रहेको नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठक आज पनि जारी छ सरकारलाई दिएको समर्थन फिर्ता लिने र एमालेका 6 जना मन्त्रीको सामूहिक राजीनामा बारे आवश्यक निर्णय गर्न बैठक बोलाइएको जनाइएको छ थपलियाका अनुसार शनिबार नै मुख्यमन्त्री इन्द्रबहादुर बानियालाई एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयबारे औपचारिक जानकारी गराइएको थियो सोही दिन मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन समेत दिएको थियो सार्वजनिक विधा र अधिकांश मन्त्री हेटौडा बाहिर रहेकाले उनीहरूले सोमबार मात्रै राजीनामा बुझाउने भएका हुन् मध्यप्रदेशमा नेपाली काँग्रेस नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीकै गठबन्धन कायम रहने भएको छ यही गठबन्धनलाई निरन्तरता दिने निष्कर्षमा पुगेका 3 वटै दल मन्त्रालयको संख्या कटौती र मन्त्री हेरफेरको तयारीमा जुटेका छन् मधेस सरकारमा हाल 12 वटा मन्त्रालय छन् मन्त्रालय संख्या घटाएर 9 वटा मात्र राख्ने गृह कार्य शुरू भएको गठबन्धनका नेताहरूको भनाइ छ नेपाली काँग्रेसका मधेस प्रदेश संसदीय दलका प्रमुख सचेतक कुमार कान्त झाले अन्य प्रदेशमा सरकार परिवर्तन हुने हल्ला चले पनि मधेसमा विद्यमान गठबन्धनले नै निरन्तरता पाउने प्रश्न पारेका छन् वन तथा पर्यटनलाई गाभेर एउटै मन्त्रालय बनाउने वाणिज्यलाई गृहमा गाभ्ने शिक्षालाई सामाजिक विकास मन्त्रालय अन्तर्गत राख्ने गृह कार्य भएको जनाइएको छ कञ्चनपुरमा च्याउ खोज्न जंगल गएका 14 जना महिला सम्पर्कविहीन भएका छन् भीमदत्त नगरपालिका 19 स्थित बागफाटाका महिला आइतबारदेखि सम्पर्कविहीन भएका हुन् जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी टेकबहादुर रावतका अनुसार उनीहरू आइतबार बिहान 11 बजेतिर च्याउ टिप्नका लागि सुक्लाफाटा राष्ट्र निकुञ्ज भित्र गएका थिए बेपत्ता हुनेमा दशरथ टोल्की सकनी चौधरी सविता चौधरी सानी चौधरी सकिया चौधरी रमा चौधरी लक्ष्मी चौधरी मनिषा चौधरी रीता चौधरी सुनिता चौधरी विमला आग्री सुमित्रा सुना शान्ति सुनार प्रतीक्षा सुनार र शिवानी सुनार रहेको प्रहरीले जनाएको छ उनीहरू 2 वटा छुट्टा छुट्टै समूह बनाएर च्याउ खोज्न जंगलतर्फ लागेका थिए साँझसम्म पनि घर नफर्केपछि आफन्त र प्रहरीले खोजी कार्य तीव्र बनाएको छ हामीसँग खबर अझै बाँकी छन् नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: आज खास वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टू वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। आज साउनको पहिलो सोमबार पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो रहेको छ। आज बिहान 3 बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खुलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। कोषका अनुसार बिहान 3 बजेदेखि खुलेका मन्दिरका चार ढोका बेलुका आरतीपछि 8 बजेसम्म भक्तजनका लागि खुला गर्ने गरी तयारी भएको छ। विशेष पूजा बिहान 8:30 बजेदेखि दिउँसो 12 बजेसम्म मात्र हुनेछ। पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन तथा विशेष पूजा व्यवस्थापनको व्यवस्था गरिएको छ। पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, बसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव लगायत काठमाडौँका ठूला साना सबै शिव मन्दिरमा पनि भक्तजनको लाम लागेको छ। पृथ्वी राजमार्ग अन्तर्गत चितुवनका दुई ठाउँमा खसेको पहिरो पन्छाइएको छ। थादिङतर्फ सड़क अवरूद्ध भएकाले सवारी आवागमन भने सञ्चालन हुन सकेको छैन। पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका दुई पिस्लिङको पानीधारा र चमुन खोलामा पहिरो खस्दा सड़कमा यातायात अवरूद्ध भएको थियो। आज बिहान खसेको पहिरो पन्छाएर 9:30 बजेदेखि सड़क सञ्चालनमा ल्याइएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी परीक्षक रामेश्वर पौडेलका अनुसार धादिङको जवान खोलामा पहिरो छरेकाले चितुवनतर्फको पहिरो पन्छाए पनि गाड़ी सञ्चालन हुन भने सकेको छैन। चितवनतर्फका गाडीलाई चुम्लिङटार, कुरिनटार र मुगलिनमा रोकिएको छ। नारायणघाट मुगलिन सड़क खण्डबाट पोखरातर्फ जाने आउने गाडी बिहानैदेखि सञ्चालनमा छ। स्थानीय प्रशासनले पहिरोको जोखिम हुन सक्ने जनाउँदै गैरातीदेखि सवारी साधन आवागमनमा रोक लगाएको थियो। काठमाडौँको नयाँ बसपार्क स्थित एउटा गेस्ट हाउसमा युवतीको शव भेटिएको छ। कोठाभित्रबाट गन्ध आएपछि आइतबार गेस्ट हाउस सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। गेस्ट हाउसमा 25 वर्षीय निशा सुनवार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका अधिकृतले जनाएका छन्। सुनवार खैलालीको धनगढ़ी नगरपालिका नम्बर 7 घर भएर माछा पोखरीमा बस्दै आएकी थिइन्। सुनवारको हत्या भएको प्रहरीको आशंका छ। उनको शव पोस्टमार्टमका लागि त्रिवेद शिक्षण अस्पतालमा राखिएको छ। उनको हत्या भएको आशंका जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ। धनुषाको ढल्केपर जटै सड़क खण्ड अन्तर्गत मिथिला नगरपालिका 6 स्थित बसई खोलामा निर्माणाधीन पुल वर्षौंदेखि सम्पन्न हुन नसक्दा स्थानीयवासी र यात्रुले सास्तै खेपिरहेका छन्। निर्माणमा भएको ढिलाइका कारण उक्त स्थान दुर्घटनाको उच्च जोखिम युक्त क्षेत्र समेत बनेको छ। टल्केबरदेखि जटहीसम्मको सड़क 6 लेनमा विस्तार भइसके पनि बसई खोला पार गर्न अझै पुरानै सागु पुल प्रयोग गर्नुपर्ने बाध्यता छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

Kekes bonus pal. भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।

0: एलजी ले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। अमेरिकी सेनाले सोमबार राति पनि इरानमाथि लगातार 9 दिन हवाई हमला गरेको छ। अमेरिकी केन्द्रीय कमाण्डका अनुसार इरानका कमाण्ड सेन्टर एयर डिफेन्स सिस्टम मिसाइल ड्रोन लन्च साइट समुद्री सम्पत्ति र संचार सञ्जालहरूलाई निशाना बनाइएको छ। अमेरिकी सेनाले इरानको दक्षिण पश्चिमी सहर खुर्मोज बुसहर र होर्मोज जगानाका साथै उत्तर पश्चिमी सहर तबरिजमा समेत हमला गरेको छ। चाबहार र बन्दर इमाम जस्ता महत्वपूर्ण बन्दरगाह सहरहरू पनि निशानामा परेका छन्। त्यस्तै प्रश्नपत्र चुवावट र शिक्षा प्रणाली सुधारको माग गर्दै भारतमा युवा नेतृत्वको कक्रोश आन्दोलन चर्किएको छ। प्रहरीको अनुमति नपाए पनि हजारौं प्रदर्शनकारी सोमबार संसद भवनतर्फ मार्च गर्ने उद्देश्यले राजधानी नयाँ दिल्लीमा भेला भएका छन्। राजधानीको जन्तर मन्तर क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने संसद भवन आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रदर्शनकारीहरूले अघि बढ्ने प्रयास गरे झडप हुन सक्ने भन्दै प्रहरीले लाउड स्पिकर मार्फत उनीहरूलाई तितरबितर हुन आग्रह गरेको छ। प्रदर्शनमा विद्यार्थी विभिन्न पेसामा आबद्ध व्यक्ति तथा परिवार सहितका सर्वसाधारण सहभागी भएका छन्। उनीहरूले भारतीय झण्डा बोकेर शिक्षा मन्त्री धर्मेन्द्र प्रधान र प्रधानमन्त्री नरेन्द्र मोदी विरूद्ध नाराबाजी गरेका छन्। साबिक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले 16 वर्षपछि फिफा विश्वकप 2026 उपाधि जितेको छ। स्पेनले यसअघि सन् 2010 विश्वकपको उपाधि हासिल गरेको थियो। उपाधि चुमेपछि आयोजित पुरस्कार वितरण समारोहमा स्पेनको टोली निकै खुशी देखिएको थियो। उत्कृष्ट प्रदर्शन गर्दै इतिहास रचेको यस ऐतिहासिक जितपछि खेलाड़ीहरूले मैदानमै ट्रफी उचालेर विजय उत्सव मनाएका थिए। पुरस्कार वितरण समारोहमा फिफा अध्यक्ष जियानी इन्फान्टिनो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी भएका थिए। यो हारसँगै लियोनल मेस्सीको सम्भावित अन्तिम विश्वकप यात्रा पनि समाप्त भएको भन्दै देशभर भावुक माहौल बनेको छ। ब्युनस आयर्सदेखि मेस्सीको जन्मस्थान रोजारियोसम्म समर्थक खेलपछि निराश देखिएका थिए। धेरैले यो केवल हार नभई मेस्सीको विश्वकप युगको अन्त्य भएको प्रतिक्रिया दिएका छन्। राष्ट्रपति जेभियर मिलेईले खेलाड़ीहरूको संघर्षको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका छन्। हारका बावजुद समर्थकहरूले टोलीप्रति गर्व व्यक्त गर्दै स्वदेश फर्किने खेलाड़ीहरूको भव्य स्वागत गर्ने बताएका छन्। त्यस्तै आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गतको त्रिकोणात्मक श्रृंखलाका लागि नेदरल्याण्ड्स पुगेको नेपाली राष्ट्र क्रिकेट टोलीले मंगलबार पहिलो खेलमा नामिबियाको सामना गर्दैछ। नेदरल्याण्ड्समा आयोजना हुने यस श्रृंखलामा नेपालले आयोजक नेदरल्याण्ड्स र नामिबियासँग कुल 4 खेल खेल्नेछ। विश्वकप लीग टूको शीर्ष 4 भित्र पर्ने सम्भावना जीवित राख्न नेपालका लागि यो श्रृंखला महत्वपूर्ण मानिएको छ। नेपालले जुलाई 21 अर्थात मंगलबार नामिबियासँग खेल्दै श्रृंखलाको शुरूआत गर्नेछ भने
3: लाउलाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
4: होइन के को गन्थन हो सानी?
3: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ। हजुर भने कुरै बुझ्नुहुन्न।
4: सुनको गहना होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
3: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
4: कहाँ छ बाराई सुनचाँदी पसल?
3: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
4: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग चोक दमौली तनहुँ।
3: सम्पर्क 9842641633, 9817158988, 9464603385।
5: ब्याङ्की खैमत बिले क्योदी एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरि खै बिले तोई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कल पर्दिमो चमै न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया ब्याङ्क दे निल पर्दिमो न्यो तानी सतर्क तना ठैद्र क्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई। सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार कोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
7: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
6: अनि त्यो कहाँ पाइन्छ त?
7: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464 14438।
8: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
8: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 98164 66 83,
9: 98563 34 234।
2: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
10: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
2: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा, मोबाइल नम्बर 98560-25380, 98148-5218 र 98065-15332।

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र? अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनु होला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059049080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
5: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास दुई, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38 290, 98171 51 760।
6: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भूपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भूपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भूपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भूपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567317319।
3: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
4: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास तिन दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
3: ए हो र, सेवा राम्रो हुन्छ त?
4: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
3: तपाईँको घरमा विवाह, व्रतबन्धक, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
4: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
5: 9827848448, 9846554595 र 9846011818।
0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
6: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
6: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
6: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9806673344।
3: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
7: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
3: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
7: हुन्छ हुन्छ दाई।
0: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास दुई, गणेशमान चोक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह, भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
5: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542582000।
8: सामाजिक सञ्जालजी छ्यानले झाँझीमरी बुझीमरी ब्याङ्गैन अधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिबा वेबसाइट ना यूआरएल चेक लना आछेवा घटना तल आफिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परिमो न्युई तोय तारी शङ्ख लैदी विषा बैंगरी यही मरी तुरन्त खबर लना
9: सतर्क तन ठगे तब त क्या जोगिना
10: सिद्धार्थ बैंगर क्याले जनहितरी जारी सन्देश
11: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई
12: सूचना
13: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
12: हाम्रा सेवाहरू
13: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
12: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
13: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
12: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।

0: दमोली एफएम 94.2 समुदाय को आवाज।
1: ए नानी हो, थाहा पायौ कि पाएनौ, आज त रोदी घरमा दुर्गा घालको रमाइलो साँझ जम्का भेट छ रे नि, जानी होइन? किन नलानु? लौ आऊ है, आऊ सालिजो भाकामा यसो रमाइलो गरौँ।

0: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाइ ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
1: सूचना
0: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
1: हाम्रा सेवाहरू
0: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
1: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
0: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
1: फोन नम्बर 9828280 9815104549।
0: दाई के राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
2: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
2: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658-563-715 र 9814-12-0740।

0: जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न एफएम स्टेशनहरूबाट समेत सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा पनि सुन्न सक्नुहुन्छ। आजको प्रहरी कार्यक्रममा प्रहरी समाचारको साथमा नाटक बदला प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको सुरुमा भने प्रहरी समाचार।
1: विभागीय समाचार।
0: प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा साउन 1 गते नेपाल पुलिस क्लब भिरकुटी मण्डपमा आयोजित कार्यक्रम बीच केन्द्रीय अनुसन्धान ब्युरोको 16 वार्षिकोत्सव समारोह सम्पन्न भएको छ। सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले ब्युरोका पूर्व प्रमुखहरूलाई सम्मान पत्र प्रदान गर्नुका साथै ब्युरोमा कार्यरत रही उल्लेखनीय कार्य गर्ने अवकाश प्राप्त प्रहरी कर्मचारीहरू एवं अपराध अनुसन्धानमा प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा विशिष्ट योगदान पुर्याउनु हुने विभिन्न निकायका महानुभावहरूलाई कदर पत्र प्रदान भयो। साथै उहाँले केन्द्रीय अनुसन्धान ब्युरोद्वारा प्रकाशित सीआईबी म्यागजिनको लोकार्पण समेत गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले स्थापना कालदेखि जघन्य प्रकृतिका अपराध संगठित आर्थिक एवं जटिल अपराधहरूको अनुसन्धानका साथै न्यायपूर्ण सुरक्षित एवं समृद्ध नेपाल निर्माणमा ब्युरोले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा केन्द्रीय अनुसन्धान ब्युरोले निष्पक्ष विश्वसनीय र उत्कृष्ट अनुसन्धान संस्थाको रूपमा नागरिकको पूर्ण विश्वास हासिल गर्दै राष्ट्रको न्याय प्रणालीलाई थप सुदृढ बनाउने शुभकामना समेत व्यक्त गर्नुभयो। प्रहरी महानिरीक्षक कार्कीले ब्युरोले पहिले अनुसन्धान अनि मात्र पक्राउ भन्ने अनुसन्धानको न्यूनतम मापदण्डलाई आत्मसात गर्दै तटस्थ एवं उच्च व्यावसायिकता प्रदर्शन गरी नागरिकको विश्वास जित्नुपर्ने उल्लेख गर्दै जघन्य संगठित अन्तर्देशीय उच्च जटिल तथा आर्थिक अपराधका बदलिँदा चुनौतीलाई सम्बोधन गर्न थप प्रभावकारी रूपमा परिचालित हुनुपर्ने बताउनुभयो। अत्याधुनिक प्रविधिको प्रयोग प्राथमिकतामा राखी ब्युरोको क्षमता अभिवृद्धि एवं अन्तर निकाय र अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ गर्दै उत्कृष्ट अनुसन्धान निकायको रूपमा स्थापना गर्न संगठन सदैव क्रियाशील रहेको उहाँले बताउनुभयो। डिजिटल प्रविधि अन्तर्राष्ट्रिय आपराधिक सञ्जाल र सीमापार अपराध अनुसन्धानमा खर रूपमा प्रस्तुत हुँदै ब्युरोले आफ्नो आदर्श वाक्य विश्वसनीयता निष्पक्षता र साहसलाई अक्षुण रूपमा कायम गरिराख्ने विश्वास लिएको उहाँले बताउनुभयो। कार्यक्रममा नेपाल सरकारका पूर्व मन्त्री एवं अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्र सिंह भण्डारी र नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्वेदीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायब महानिरीक्षक माधव प्रसाद श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। प्रहरी महानिरीक्षक दान बहादुर कार्की फेडरल ब्युरो अफ इन्भेस्टिगेसन FBI र रोयल थाई पुलिसको आयोजनामा थाइल्याण्डको ब्याङ्ककमा साउन 4-5 गतेसम्म सञ्चालन हुने द रिजनल समिट अन स्क्याम सेन्टर कम्पाउन्ड्स एन्ड ट्रान्सनेसनल अर्गनाइज क्राइम सम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी हुन साउन 3 त्यसतर्फ प्रस्थान गर्नुभएको छ। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीसँग उक्त सम्मेलनमा सहभागी हुन प्रहरी उपरीक्षक धर्मराज भण्डारी समेत त्यसतर्फ प्रस्थान गर्नुभएको छ। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू प्रहरी नायब महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामना सहित विदाई गर्नुभयो। उक्त सम्मेलनमा संगठित अपराध सम्बन्धी चुनौतीहरूलाई सम्बोधन गर्न क्षेत्रीय रणनीति संयुक्त कार्य एवं समन्वय लगायतका एजेन्डामा वृहत छलफल हुने कार्यक्रम रहेको छ। प्रहरी महानिरीक्षक कार्कीको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ।
2: अपराध समाचार।
0: आफ्नै 43 वर्षीय श्रीमती फुलमाया मुदिलको हत्या गरेको अभियोगमा सङ्खुवा सभा जिल्ला चैनपुर नगरपालिका 7 56 वर्षीय अमर बहादुर सार्कीलाई सोही ठाउँबाट साउन 2 प्रहरीले पक्राउ गरेको छ। एकनाले भरुवा बन्दुक 1 थान, फलामको छर्रा 29 थान र बारुद करिब 200 सहित अर्घाखाँची जिल्ला सिद्धगङ्गा नगरपालिका 5 बस्ने 25 वर्षीय गोपाल नेपाली समेत 2 सोही ठाउँबाट साउन 2 प्रहरीले पक्राउ गरेको छ। नियन्त्रित लागू छ टापेन्डाडोल 24,700 ट्याब्लेट सहित तीनजनालाई काठमाडौँ महानगरपालिका बाह्रबाट साउन 3 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारतीय नागरिक 25 वर्षीय राज सोनी, बाँकेका 19 वर्षीय निखिल सोनी र सुर्खेतका 19 वर्षीय सोफिया मगर रहेका छन्। यस्तै नियन्त्रित लागू छ ट्रामाडोल 14,920 ट्याब्लेट सहित काठमाडौँ किर्तिपुर नगरपालिका 9 39 वर्षीय अनिल देउलालाई काठमाडौँ चन्द्रगिरी नगरपालिका 14 साउन 3 गते प्रहरीले पक्राउ गरेको छ। त्यस्तै अवैध लागू औषध पोलेन जस्तो देखिने पदार्थ करिब 4 kg 720 ग्राम सहित दुईजनालाई काठमाडौँ महानगरपालिका 19 साउन 3 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रामेछाप जिल्ला मन्थली नगरपालिका 3 54 श्याम खत्री र काभ्रे जिल्ला बनेपा नगरपालिका 12 48 वर्षीय बसन्त थापा रहेका छन्। त्यस्तै अवैध लागू औषध अफिम जस्तो देखिने वस्तु करिब 4 kg सहित रोल्पा जिल्ला माडी गाउँपालिका 1 40 वर्षीय मनकुमारी घरतीलाई जाजरकोट जिल्ला बारेकोट गाउँपालिका 3 साउन 2 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी नियन्त्रित लागू औषध नाइट्राजे पाम 590 ट्याब्लेट सहित सर्लाही जिल्ला रामनगर गाउँपालिका 5 बस्ने 16 वर्षीय किशोर समेत दुईजनालाई लालबन्दी नगरपालिका 1 साउन 1 गते प्रहरीले पक्राउ गरेको छ। अनलाइन ठगीमा संलग्न रहेको अभियोगमा 12 जिल्ला पर्सौनी गाउँपालिका 1 बस्ने 20 वर्षीय जसमुद्दिन अन्सारी र पर्सा जिल्ला बहुदरमाई नगरपालिका 1 बस्ने 20 वर्षीय विशाल पटेललाई पर्सा जिल्ला बिरगंज महानगरपालिका 8 साउन 2 गते प्रहरीले पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले बिरगंज महानगरपालिका 16 बस्ने 12 घर भएका 49 वर्षीय शिव पूजन बैठाको घरमा डेरा गरी बस्ने रौतहट घर भएका पीडित हाल वैदेशिक रोजगारीको सिलसिलामा युकेको लन्डनमा रहेकोमा निजको फोटो राखी फेक फेसबुक अकाउन्ट तथा मेसेन्जर आईडी बनाई शिव पूजनलाई झुक्क्यानमा पारी नगद 2,50,000 रुपियाँ ठगी गरेको खुल्न आएको छ। श्रृङ्खलाबद्ध रूपमा चोरी गरेको अभियोगमा 9 जनालाई प्रहरीले पक्राउ

0: बागलुङका 27 वर्षीय अनिल विक रहेका छन्। प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले गत असार 4 गते कास्की जिल्ला पोखरा महानगरपालिका 17 स्थित शिवप्रसाद बरालको घरबाट सुनको गहना, नगद 1,50,000 रुपियाँ, ल्यापटप 1 थान र मोबाइल 1 थान, गत असार 14 गते सोही महानगरपालिका 18 स्थित हेमराज गिरीको घरबाट 25 तोला बराबरका सुनका गरगहना तथा नगद 70,000 रुपियाँ चोरी गरेको खुल्न आएको छ। यसै गरी उनीहरूले गत असार 15 गते सोही महानगरपालिका 18 स्थित गिरिधरी श्रेष्ठको घरबाट 1,54,000 बराबरको सुनका गरगहना र मोबाइल 2 थान, असार 23 गते सोही महानगरपालिका 8 स्थित मोसेम खातानीको कोठाबाट मोबाइल 1 थान र नगद 25,000 रुपियाँ र सोही महानगरपालिका 6 स्थित हिरामणि लामिछानेको घरबाट मोबाइल 1 थान लगायतका सामानहरू चोरी गरेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ। प्रहरीले उनीहरूको साथबाट सुनको ढिक्का 5 थान, सुनको टुक्राहरू 5 थान, नगद 2,01,220 रुपियाँ, मोबाइल 1 थान, स्मार्ट घडी 1 थान र ल्यापटप 1 थान लगायतका सामानहरू समेत बरामद गरेको छ। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार, पूरा भयो।
1: तपाईँ यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा प्रस्तुत गर्छौ नाटक बदला।

0: हेलो हेलो हेलो जानुका,
1: के हो मनु? त्यो उत्तमसँग तिम्रो सम्बन्ध त पहिले बिग्रेको होइन र भन्या?
0: हो नि जानुका, हाम्रो बोलचाल नभएको त 3 महिना भइसक्यो नि।
1: अनि के फोटो पठाएको त है त्यसले? त्यस्तो अचानक मेरो मेसेन्जरमा आयो त बिहान बिहानै, यो के देख्दैछु म त अचम्म पर्यो भन्या।
0: त्यही त जानुका, तिमीलाई पनि पठायो त्यसले? खै कतिजनालाई पो पठाएको हो। लौ न, त्यसले त मलाई मर्नु न बाँच्नु बनायो, म त आजै मर्छु होला जस्तो छ जानुका।
1: होइन, के भनेको त्यस्तो? नचाहिँदो कुरा नगर त, कहाँ छौ तिमी अहिले भन त?
0: म यही कोठामा छु नि, आफन्तहरूको पनि फोन आएको आएकै छ। कतै त्यसले त्यो फोटोहरू पठायो कि क्या हो?
1: तिमी कति पनि नआत्यौ, म तिम्रो कोठामा आइहाले। के गर्ने, सँगै बसेर कुरा गरौँला।
0: हुन्छ हुन्छ, आऊ न।

0: मनु ए मनु ढोका खोल त
1: ए तिमी आयौ आउ न
0: आइपुगे
1: अनि किन त्यस्तो फोटो कहिले पठाएको छ तिमीले
2: पहिला सम्बन्धमा हुँदा कर गर्यो विश्वास गरेर फोटो भिडियो खिच्यो मैले त डिलिट गरे होला भनेको त अहिले आएर हेर न यसरी फसाए मलाई
0: ल हेर बर्बादै पारेछ नि अनि
2: मैले त कलेजमा तिर्न घरबाट मगाएको 20,000 त्यसको खातामा हालिदिइसके अझै 50,000 हाल्दै अनि अरूलाई पठाउँदिन भन्छ नत्र सबैतिर भाइरल गरिदिन्छु भन्छ कस्तो मन रहेछ भने
0: त्यसलाई तिमीले पैसा दिएर एकदम ठुलो गल्ती गर्यौ यो त तिमी विरुद्ध भएको साइबर अपराध हो भनौ अब प्रहरीकोमा गएर उजुरी दिनुपर्छ अनि थाहा पाउँछ त्यसले
2: त्यही त गल्ती मेरै छ हेर न प्रहरीलाई भन्न पनि लाज अनि प्रहरीलाई खबर गरिस् भनेर झन् मेरो पो बेइज्जत गर्ने हो कि जे गर्दा पनि इज्जत त मेरै जाने भयो नि अब अहिलेसम्म जतिले थाहा पाए पाए अब प्रहरीलाई भन्नु भन्दा बरु मागे जति पैसा दिएर फोटो भिडियो डिलिट गर्न लगाम कि क्या हुन्न
0: त्यसो भनेर कहाँ हुन्छ त्यसले मागे जति पैसा लगेर डिलिट गर्छ जस्तो लाग्छ तिमीलाई त्यसरी त्योसँग त्यस्तो फोटो भिडियो खिच्नु नै एउटा गल्ती त भइसक्यो हेर अब पैसा दिएर फेरि अर्को गल्ती गर्ने होइन यही फोटो भिडियो राखेर तिमीलाई त्यसले जिन्दगी भर सताउँछ बरु सबै प्रमाण प्रहरीकोमा उजुरी दिइहाल्नु पर्छ बुझौ
2: प्रहरीकोमा जानु र भन्यो
0: जानु र होइन गइहालौ त्यसले तिमीलाई अझै दुःख दिन्छ गएनौ भने लैन बरु साथी म पनि गइदिन्छु तिमीसँग

0: ए भनेपछि कुरा यसो पो हो?
1: हजुर सर, पहिला प्रेम सम्बन्ध थियो, उसले अहिले नै बिहे गरौँ भनेर कर गर्यो। मैले केही वर्ष बिहे नगरौँ भनेपछि झगडा भयो र सम्बन्ध नै छुट्यो। तर त्यति बेला सम्बन्धमा रहँदा खिचेका फोटो भिडियो दुरुपयोग गरी ब्ल्याकमेल समेत गर्ने, दुःख हैरानी दिने र अनुचित लाभका लागि बारम्बार दबाब दिने गर्छ त्यसले मलाई। कति आफन्त साथीहरूलाई त फोटो भिडियो पठाइसकेछ, अब मैले समाजमा कसरी मुख देखाउँ सर भन्नु त?
0: प्रहरी कार्यालयमा आउनु भएको छ, तपाईँ नआत्तिनुहोस्। अब सबै खुलाएर एउटा निवेदन दिनुहोस्, वास्तविकता के हो हामी तुरुन्त अनुसन्धान

0: भनेपछि सम्बन्धमा रहँदा खिचेका फोटो भिडियोको दुरुपयोग गरेर ब्ल्याकमेल गर्नुभयो, होइन त?
1: मैले कसैलाई पनि त्यसरी ब्ल्याकमेल गरेको छैन सर।
0: अब तपाईँले जति झुट बोल्नुहोस् कुनै फाइदा छैन। हेर्नुहोस्, पीडितको उजुरीको आधारमा प्रमाण सहित हामीले तपाईँलाई पक्राउ गरेका हौँ।
1: मलाई माफ गर्नु सर, मनु र म बीच प्रेम सम्बन्ध थियो। घरकाले छिट्टो बिहे गर गर भनेर दबाब दिन थाले। मनुले अहिले बिहे नगर्ने भनेपछि हामी बीच झगडा भयो र हामी छुट्ट्यौँ। अनि मनुले धोका दिएको बदला लिने सोचले यो सब गरे सर। मलाई माफ गरिदिनु सर।
2: यसरी मलाई मर्नु नबाँच्नुको दोसाधमा पुर्याउने यसलाई त माफी होइन, हदैसम्मको कारवाही गर्नु होला सर।
0: अब उसलाई कारवाही त हुन्छ नै, तर अब भविष्यमा यस्ता घटना दोहोरिन नदिनका लागि केही कुरामा ध्यान दिनु पर्ने हुन्छ तपाईँले पनि।
2: यसले मेरो विश्वासको फाइदा उठायो सर, यसमा मैले के गर्न सक्थेँ र सर?
0: हेर्नुहोस् है, पहिलो कुरा त व्यक्तिगत वा यस्तो गोप्य फोटो भिडियो कसैलाई पनि खिच्ने वा आदान प्रदान गर्ने गर्नु हुँदैन।
2: हजुर।
0: अनि यसरी नै सम्बन्ध बिग्रिएपछि धम्क्याउने, पैसा माग्ने वा ब्ल्याकमेल गर्ने प्रयास भएमा डराएर पैसा दिने होइन। बरु त्यस्ता कल, म्यासेज, स्क्रिनसट लगायतका सबै प्रमाण सुरक्षित राखेर तुरन्त प्रहरीलाई जानकारी दिनुपर्छ। अनि समाजले के भन्ला भनेर डराएर अपराध लुकाउनु हुँदैन।
2: हो रहेछ सर, मेरो साथी जानुकाले हौसला दिएर यहाँ आउने आँट गरे। मैले थप क्षति हुनबाट जोगिए, नत्र त म पुरै फसिसकेको थिएँ सर।
0: अनि अर्को कुरा, आफूमाथि वा आफ्ना परिवारका सदस्यमाथि यस्ता प्रकारका अपराध भएमा आवश्यक कागजात सहित तुरन्त नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोको कार्यालय भोटाएटीमा स्वयं उपस्थित भएर उजुरी दिन सकिन्छ। अनि स्वयं उपस्थित हुने अवस्था नभएमा चाहिँ सम्पूर्ण विवरण साइबर ब्युरो @nepalpolice.gov.np मा मेल गर्न सकिन्छ।
2: अब कसैमाथि पनि यस्ता घटना भएमा डराएर बस्ने होइन, तुरन्त प्रहरीमा उजुरी गर्नुपर्छ भनेर सबैलाई सल्लाह दिन्छु सर म।
3: एथेन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो नाटक बदला। यस नाटकका लेखक दीपक राज विश्वकर्मा, नाटकमा भाग लिने कलाकारहरू अम्बिका केसी, शोभा भट्टराई र दीपक राज विश्वकर्मा।
0: हवस् त, यिनै सामग्री सँगसँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिहरनाथ योगी, प्राविधिक मित्र देवकी भण्डारी, सहकर्मी अम्बिका केसी र म दीपक राज विश्वकर्मा पनि बिदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 0 56 05, 98 19 11 36 27, 65 65 0 25।
3: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खाना जाऊ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
3: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: त्यहाँ के पाइन्छ र?
3: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
3: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी, कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
0: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक।
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
0: सम्पर्क नम्बर 98 4 65 43 7 80।

0: किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन सामसुङ रेडमी ओप्पो भिभो रियलमी नथिङ ओनर नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स ब्यास 2 डाङ्री खोल्सी दमौली तनहु प्रोप्राइटर जीवन थापा फोन
0: 9058800700
1: 98460 40

0: आहा कस्तो राम्रो रङ रोगन मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि
0: मैले पनि घर बनाउनु छ भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो
2: भोपाल हार्डवेयर ब्यास चार मेन रोड भोरलेटार चोक दमौली तनहुँ प्रोपाइटर भोपाल आले हजुर हामी कहाँ प्लाई सिसा फर्माइका किला कब्जा एल्मुनियम पाइप पाता स्वदेशी तथा विदेशी रङ नेपाटपको पिपिआर सिपिभिसी पिभिसी पाइप फिटिङ डोर फिटिङ किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ साथै टाइल मार्बल ग्रेनाइट चिप्स बाथरुम फिटिङका आइटम्सहरू हिन्दवेयर बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ बिपी सप्लायर्स फोन 0565653 19 98 560 27 319
3: ए सुन न हाम्रो घरमा विवाह त नजिकिँदैछ तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला
4: त्यो त एकदम सजिलो छ नि इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास तिन दमौली गए पुग्छ मण्डपदेखि स्टेज कुर्सी टेबल फुल सजावट क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि
3: ए हो र सेवा राम्रो हुन्छ त
4: हो एकदमै समयमै सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो
3: तपाईँको घरमा विवाह व्रतबन्धक जन्मदिन पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्
4: हाम्रा सेवाहरू आकर्षक मण्डप रङ्गीन टेन्ट स्टेज सजावट फुल सजावट क्याटरिङ सुविधा कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा आजै सम्पर्क गर्नुहोस्
5: 98 27 18 48 48 98 46 55 54 95 र 98 4 60 11 818
0: होइन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
6: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी
0: हो र कति खोजे पदमचोकमा पो रहेछ त
6: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि
0: विवाह व्रतबन्ध पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
6: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास दुई पदमचोक दमौली तनहु सम्पर्क नम्बर 98 410 0061 98 066 73 344
3: मेरो त बहिनीको बिहे आँटियो लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा
7: गणेशमान चोकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई
3: ए हो म त त्यतैतिर लागे कान्छा
7: हुन्छ हुन्छ दाई
0: बन्दीपुरे कान्छाको मासु पसल ब्यास दुई गणेशमान चोक दमौली हामी कहाँ ताजा सफा लोकल खसी लोकल बोका लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ
5: प्रोपाइटर केसी कान्छा सम्पर्क नम्बर 98 27 13 70 42 97 4 52 82 00 00
8: सामाजिक सञ्जालजी छ्यानले झाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसो सु खन क्या खलो सुजी पिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिबा वेबसाइट ना यूआरएल चेक लाना आछेवा घटना तल आपिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परिमो न्युई तोय तारी शङ्ख लैदी विषा बैंगरी यही मरी तुरन्त खबर लाना
9: सतर्क तन ठगे तब त क्या जोगिना
10: सिद्धार्थ बैंगर क्याले जनहितरी जारी सन्देश
11: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
12: सूचना
0: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
12: हाम्रा सेवाहरू
0: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
12: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
0: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
12: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्
2: 9827848448, 9846554495 र 9846011818।
3: Sincerely, it's your own Damoli FM 94.2 MHz.
4: सामाजिक सञ्जाल जी च्यानलले जाँचिवरि बुझिवरि ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसो सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी च्यानलले खोना दे खुल्दिब वेबसाइट हैन URL चेक लना आच्छा वा घटना तल आपिबै लागि समय समयरी आफैन पासपोर्ट फेरदिल परिमो नुई तोय तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
5: सतर्क तन ठगे तब त क्या जोगिना
6: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
7: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
8: मैले देखो सम्झना
9: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
10: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
9: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
10: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
9: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
11: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
10: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली तनहु। सम्पर्क नम्बर 9840001, 9066373444।
12: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
13: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
12: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
13: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
12: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844694436, 9865414437।
13: ब्यास 3 प्रशासन चोक, दमौली।

0: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मोमो चाउमिन, नखाऊ त्यही मोमो चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
0: म तिमीलाई मोमो चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: यहाँ के पाइन्छ र?
0: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
0: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
3: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
3: सम्पर्क नम्बर 98 465 43 780।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौ। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464 14 438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 98164 66 83,
4: 98563 34 234।
5: सूचना
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
5: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
5: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
2: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
5: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 39।
6: दमौली FM 94.2 समुदायको आवाज।

नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयमा गृह कार्य, पूँजी बजार र बीमा क्षेत्रका सरकारवालासँग प्रधानमन्त्री शाहको छलफल। 66 पालिकामा भूमिहीनको लागत संकलन शुरू, आवेदन दिन आह्वान। प्रदेशमा सत्ता सहकार्यबारे प्रचण्ड सक्रिय, आज ओलीसँग निर्णायक वार्ता गर्दै बागमती सरकारबाट तत्काल नबाहिरिने एमालेको निर्णय, केन्द्रको निर्णय पर्खिँदै। अति आवश्यक काम बाहेक 1 हप्तासम्म यातायात कार्यालय नआउन आग्रह। मदन पुरस्कारका लागि उत्कृष्ट 10 पुस्तकको सूची सार्वजनिक, बाढ़ी पहिरोले 9 प्रमुख राजमार्ग अवरूद्ध। दिल्लीमा कक्रोच जनता पार्टीको प्रदर्शन, प्रहरीको लाठी चार्जबाट कैयौं घाइते। अमेरिका इरान तनावले तेलको मूल्य 1 महिना यताकै उच्च, महँगी बढ्ने जोखिम। र काभा भलिबल खेल्न नेपाली टोली पाकिस्तान जाँदै, पेप्सिकोला फुटबल मैदान 2 महिनाभित्र तयार हुने। पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा श्रीलंका पूर्व क्रिकेटर अजन्था नियुक्त।

0: नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सीजीटीभी खेल सँगै भरोसा सँगै
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयमा छलफल शुरू सम्बन्धी खबरबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक वर्ष 2083-84 को बजेट कार्यान्वयनका लागि विभिन्न मन्त्रालयका सचिवसँग छलफल थाल्नु भएको छ। अर्थ मन्त्रालयमा भइरहेको छलफलमा बजेट कार्यान्वयनमा मुख्य भूमिका खेल्ने मन्त्रालयका सचिवको सहभागिता रहेको छ। अर्थमन्त्री वाग्लेको अध्यक्षतामा बसेको बैठकमा योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्ट, अर्थ सचिव डाक्टर घनश्याम उपाध्यायका साथै पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा, गृह र रक्षा सहित विभिन्न मन्त्रालयका सचिव एवं प्रतिनिधि सहभागी हुनुहुन्छ। यता अर्थ मन्त्रालयमा बजेटबारे छलफल भइरहेला प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहले पनि पूँजी बजार र बीमा क्षेत्रका सरकारवालासँग छलफल गरिरहनु भएको छ। बैठकमा पूँजी बजारको वर्तमान अवस्था, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रको सुदृढीकरण, नीतिगत सुधारका प्रयास र समग्र राष्ट्रिय अर्थतन्त्रका विभिन्न समसामयिक विषयमा छलफल केन्द्रित छ। सरकारले विभिन्न 66 स्थानीय तहमा रहेका भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा व्यवस्थापनका लागि आवेदन दिन आह्वान गरेको छ। भूमि समस्या समाधान समितिले सूचना जारी गर्दै तोकिएको ढाँचामा 35 दिनभित्र फारम बुझाउन आग्रह गरेको हो। सूचना अनुसार जग्गा पाउन योग्य नागरिकले आज साउन 4 गतेदेखि भदौ 7 गतेभित्र आफ्नो वडामा खटिएका लगत संकलन मार्फत निवेदन पेश गर्नुपर्नेछ। यो व्यवस्था कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र ली प्रदेशका 19 जिल्लामा 66 पालिकामा लागू हुनेछ। समितिले लगत संकलन दोस्रो पटक सूचना आइसकेका स्थानीय तहको हकमा भने यो नै अन्तिम अवसर हुने स्पष्ट पारेको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सहसंयोजक माधव कुमार नेपालसँग उहाँकै निवास कोटेश्वर पुगेर राजनैतिक छलफल गर्नुभएको छ। श्रीलंका भ्रमणबाट फर्किए लगत्तै प्रचण्डले केही दिनदेखि अस्वस्थ रहनुभएका नेता नेपालको स्वास्थ्य अवस्था बुझ्दै नयाँ सत्ता समीकरणबारे कुराकानी गर्नुभएको हो। भेटमा दुवै नेताबीच देशको समग्र राजनैतिक अवस्था र प्रदेश सरकारको फेरबदलका विषयमा छलफल भएको छ। नेकपा स्रोतका अनुसार दुवै नेता एमाले संघको सहकारीलाई अघि बढ़ाउने निष्कर्षमा पुगे छन्। आफ्ना शीर्ष नेतासँगको संवादपछि संयोजक प्रचण्डले आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक वार्ता गर्ने तयारी गर्नुभएको छ। यता केन्द्रीय राजनैतिक समीकरण फेरिने चर्चा चलिरहँदा नेकपा एमाले बागमती प्रदेश सरकारबाट तत्काल बाहिरिने सम्भावना टरेको छ। काठमाडौँको कोटेश्वरमा आज बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले पार्टी केन्द्रको औपचारिक निर्देशन नआएसम्म सरकार नछाड्ने निर्णय गरेको हो। बैठकपछि बागमती प्रदेशका मन्त्री मधुसूदन पौडेलले पार्टीको माथिल्लो तहबाट स्पष्ट निर्णय नआउँदासम्म एमालेका मन्त्रीले राजीनामा नदिने स्पष्ट पार्नु भएको हो। काठमाडौँको नक्साल स्थित नेपाल बाल संगठनको बालगृहमा रहेका 20 बाल बालिकालाई जोखिमपूर्ण अवस्थाबाट सुरक्षित स्थानमा सारिएको छ। बाल मन्दिरको भवनमा ढलको पानी जमेर बाल बालिकाको स्वास्थ्यमा खतरा देखिएपछि राष्ट्रिय बाल अधिकार परिषद, महानगरपालिका र प्रहरी सहितको टोलीले उनीहरूको उद्धार गरेको हो। उनीहरूलाई हाल अस्थायी संरक्षण गृहमा राख्ने प्रबन्ध मिलाइएको छ। बालगृहमा न्यूनतम मापदण्ड पालना नभएको पाइएकाले परिषदले मापदण्ड विपरीतका बालगृहबारे जानकारी दिन आग्रह गर्दै स्थानीय तहलाई नियमित अनुगमन गर्न अपील गरेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। यातायात व्यवस्था विभागले सेवाग्राहीलाई अति आवश्यक काम बाहेक एक हप्तासम्म यातायात कार्यालय नआउन आह्वान गरेको छ। प्रणाली सुधार तथा नयाँ करका दरहरू अध्यावधिक गर्नुपर्ने भएकाले विभागले सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। विभागका अनुसार यातायात क्षेत्रसँग सम्बन्धित अनलाइन प्रणालीलाई थप व्यवस्थित बनाउन डाटा स्थानान्तरण र प्रदेश सरकारले तोकेका नयाँ करका दरहरू कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको छ। यो काम पूरा हुन करिब एक हप्ता लाग्ने भएकाले अति आवश्यक परेमा बाहेक अन्य सेवाका लागि आगामी साउन 8 त्यसपछि मात्र सम्बन्धित कार्यालयमा सम्पर्क गर्न विभागले अनुरोध गरेको छ। नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप बलियो बनाउन चिनिया सहयोगमा नयाँ परियोजना शुरू भएको छ। काठमाडौँमा आज आयोजित एक कार्यक्रमका बीच नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरण परियोजनाको औपचारिक शुभारम्भ गरिएको हो। नेपालका लागि चिनिया राजदूत साङ मा ओ मेङले कृषि क्षेत्रमा चीनले हासिल गरेको आधुनिक प्रविधि र अनुभव नेपालसँग बाँड्न प्रतिबद्ध रहेको बताउनुभयो। संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन र नेपाल सरकारको साझेदारीमा चल्ने यो परियोजनाले प्रविधि हस्तान्तरण र तालिमका माध्यमबाट नेपाली किसानको क्षमता बढाउनेछ। मदन पुरस्कार गोठीले 2082 सालको मदन पुरस्कारका लागि उत्कृष्ट 10 पुस्ताको सूची सार्वजनिक गरेको छ। गोठीका अध्यक्ष कुन्द दीक्षितले आज सूची सार्वजनिक गर्नुभएको हो। पुरस्कारका लागि प्राप्त 298 पुस्तक मध्येबाट यस वर्ष केशवराज गेवालीको अज्ञात, केशव दाहालको इथा, ललित विष्टको उत्कर्ष, रोशन कुमार झाको नेपाल मण्डलसँग जोड़िएको सिमरौनगढ़को इतिहास र वीणा जोशी राज भण्डारीको नेवार समुदायका परम्परागत मुकुण्डो नाच छनौटमा परेका छन्। यस्तै उमा सुवेदीको परिधि, सीमा आभासको महायोग, श्रवण मुकारोङको सलह, डाक्टर नवराज केसीको सो स्पर्श र नदीजको हिउँद पनि सूचीमा समेटिएका छन्। यी 10 पुस्तक मध्ये उत्कृष्ट ठहरिने एक कृतिलाई 40,00,000 रूपियाँ राशिको मदन पुरस्कार प्रदान गरिनेछ। लगातारको वर्षाका कारण देशका 9 प्रमुख राजमार्ग पूर्ण रूपमा र आंशिक रूपमा अवरूद्ध छन्। नेपाल प्रहरीका अनुसार कोशी र बागमती प्रदेशका विभिन्न सड़क खण्डमा पहिरो र बाढ़ीका कारण आवागमन ठप्प भएको छ। मेची, अरनिको र पृथ्वी राजमार्गका विभिन्न खण्डमा पनि पहिरो खसेर बाटो पूर्ण रूपमा बन्द भएको छ भने बीपी राजमार्ग र कान्ति लोकपथमा जोड़िएका कारण सवारी सञ्चालनमा रोक लगाइएको छ। मध्य पहाड़ी र पासाङ लामो राजमार्गका केही ठाउँमा पनि एकतर्फी गाड़ी चलिरहेका छन्। काठमाडौँको नारायण चौरबाट अनलाइन सट्टेबाजी जुवा खेलाएको अभियोगमा प्रहरीले 4 पक्राउ गरेको छ। जिल्ला प्रहरी परिषद काठमाडौँका अनुसार पक्राउ पर्नेमा कालीकोटका टेकेन्द्र साई, बर्दियाका विश्व रेग्मी, अजय महथरा र बाँकेका आदित्य वाल्मिकी रहेका छन्। उनीहरूले विभिन्न एप र वेबसाइट मार्फत अनलाइन जुवा खेलाउने गरेको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट इन्टरनेट सर्भर, सिम कार्ड, ल्यापटप र मोबाइल फोन बरामद गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: kes būna spāl.
1: Visa papēdādīs on, kelko maca pītrev atmejo.
0: भरपूर मनोरंजन सहित मात्र रु 999 मा डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: छ खास। वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभी ले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याश ब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। भारतको नयाँ दिल्लीमा कक्रोच जनता पार्टीले आयोजना गरेको संसद मार्चका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै संसदतर्फ अघि बढ़िरहेका प्रदर्शनकारीमाथि प्रहरीले लाठीचार्ज गर्दा कैयौं मानिस घाइते भएका छन्। प्रहरीको अवरोध र लाठीचार्जका बावजूद पनि प्रदर्शनकारी संसद मार्ग प्रहरी चौकीसम्म पुगेका थिए। संसदको नयाँ अधिवेशन शुरू भएकाले मार्चको अनुमति नदिएको भन्दै प्रहरीले दिल्लीको जन्तर मन्तरमा सुरक्षा व्यवस्था कड़ा पारेको छ। उता अमेरिका र इरान बीचको बढ़दो सैन्य तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिना यतकै उच्च बिन्दुमा पुगेको छ। मध्य पूर्वमा द्वन्द चर्किँदा विश्वको प्रमुख तेल आपूर्ति मार्ग प्रभावित हुन सक्ने डरले ऊर्जा बजारमा दबाव बढ़ेको खबर छ। अब खेलकुद। कावा पुरूष भलिबल च्याम्पियनशीपमा भाग लिन नेपाली टोली आज पाकिस्तान प्रस्थान गर्दैछ। हरिहजुर थापाको कप्तानीमा रहेको 12 सदस्यीय टोली जुलाई 22 देखि 29 गतेसम्म इस्लामाबादमा हुने प्रतियोगितामा सहभागी हुनेछ। यता काठमाडौँ महानगरपालिका 32 स्थित पेप्सी कोला फुटबल मैदानलाई कृत्रिम घाँस मैदान बनाउने काम अन्तिम चरणमा पुगेको छ। कार्पेट बिछाउने काम सकिएकाले यो मैदानमा अहिले नाली फुट ट्र्याक र बालुवा भर्ने काम भइरहेको छ। र नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले श्रीलंका पूर्व क्रिकेटर एजन्था मेन्डिसलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। पोखरा एभेन्जर्सले मेन्डिसको अन्तर्राष्ट्रिय अनुभवबाट टोलीको प्रदर्शन र युवा खेलाड़ीको शिप विकासमा सहयोग पुग्ने विश्वास लिएको छ। बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयमा गृह कार्य, पूँजी बजार र बीमा क्षेत्रका सरकारवालासँग प्रधानमन्त्री शाहको छलफल। 66 पालिकामा भूमिहीनको लागत संकलन शुरू, आवेदन दिन आह्वान। प्रदेशमा सत्ता सहकार्यबारे प्रचण्ड सक्रिय, आज ओलीसँग निर्णय वार्ता गर्दै बागमती सरकारबाट तत्काल नभाइरिने एमालेको निर्णय, केन्द्रको निर्णय पर्खिँदै। अति आवश्यक काम बाहेक एक हप्तासम्म यातायात कार्यालय नआउन आग्रह। मदन पुरस्कारका लागि उत्कृष्ट 10 पुस्तकको सूची सार्वजनिक, बाढ़ी पहिरोले 9 प्रमुख राजमार्ग अवरुद्ध। दिल्लीमा कक्रोच जनता पार्टीको प्रदर्शन, प्रहरीको लाठीचार्जबाट कैयौं घाइते। अमेरिका इरान तनावले तेलको मूल्य एक महिनाकै उच्च, महँगी बढ्ने जोखिम। र काभा भलिबल खेल्न नेपाली टोली आज पाकिस्तान जाँदै पेप्सीकोला फुटबल मैदान 2 महिनाभित्र तयार हुने, पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा श्रीलंका पूर्व क्रिकेटर एजन्था नियुक्त। अवस्थ नेपाली खबर अहिलेलाई यति नै। 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
4: It's a goal! Himstar Gold! Harek World Cup chai, yo World Cup ni garo celebrate! Mili sabai generation! Himstar TV kharid garna paun hos, 32% samma ko cashback! World Cup 2026 ko TV season pass, pra ek barsa ko net TV pack! Sartharu lagu hune chan! Himstar TV, uhi celebration, harek generation!
5: Himstar, for a complete home.
2: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
0: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
2: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
0: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
2: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
0: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
2: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
2: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9749549080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
3: यो त ब्यास 2 कालिका मार्गको दमौली QFX मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
3: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली, तनहुँ।
3: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63 444, 9560 60 656।

0: दमौली एफएम 94.2 मेगाहर्ट्ज सामुदायिक आवाज
1: समिति हो चौदह के में बोधे लोटी पर दी रो बैंगे ने विवरण पी विषय मुई खाता खे अमरो
2: खे खे बहु कोई लोटर भर दिल
3: आंगी समिति हो लोटी पर दी हूँ छामताई को दी
2: भर दी आ भर दी बा लोटर खाली पर दी बा सहेली मैसेज व्हाट्सएप फेसबुक वाइबर खाने बने खे विषय खे मई विश्वास आनन होने खाले पनी आप ही विवरण खे मई आपिन खबर बने वित्तीय संस्था के पासवर्ड पिन खे मई आरी सुमी बैंक आप ही बने आरी
4: सतर्कता ठग दिल क्या बचेना
5: सिद्धार्थ बैंक क्यारे जन हेदरी जारी संदेश
6: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई
7: बिहे त आटियो बाबू गरगहनाको लागि पो कहाँ जाने होला
8: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई
9: दाजु भाइको केको गफगाफ हुँदैछ
7: के हुनु नि बिहे त आटियो गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी
9: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि त्यही जानुपर्छ
7: पशुपति सुनचाँदी पसल कहाँ छ नि
9: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ साथै चाँदीका कलात्मक थाल कचौरा कलश करुवा गिलास चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली प्रोप्राइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656540459 मोबाइल नम्बर 9803880384 9046 3739

0: दाजु तास पनि कस्तो आइदिएको कि भन्या त्यो माथि हेर्नु न मौसम पनि पुरै बादल लाएर अध्यारो के
1: साले चस्मा कोर पाके
0: ल ए चस्माले पो रहेछ उज्याले रहेछ त दिन त है
1: आज त पर्दैन त
0: ल दाजु उता त हेर्नु न भाउजू मनमा लाउँछ क्या घाउ

뭐야 보내고

0: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
0: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: त्यहाँ के पाइन्छ र?
0: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
0: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
3: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिलीराम पाठक,
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
3: सम्पर्क नम्बर 98465043780।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल?

0: емисионния прекъсвач газ марки मगर इलेक्ट्रोनिक्स ले शून्य प्रतिशत ब्याज दर मा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ शोरूम नयाँ मोबाइलहरू आइफोन सैमसंग
1: रेडमी
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको प्यारालाइसिस मुख बाँधिने एलर्जी छाला रोगका समस्या पुराना रुगा खोकी टन्सिलाइटिस अनिद्रा माइग्रेन डिप्रेसन मानसिक तनाव हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने हड्डी खिएर हाड जोड्ने मांसपेशी वा बाँसको दुखाइ युरिक एसिड बढेको महिनावारीको दुखाइ यौन समस्या बाँझोपन मुर्थोपन अरुचि मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: के रे

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो अभिवादन टक्र्याउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम लोकसारथीमा। अहा श्रोता एवं मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जे जस्तो अवस्थामा भए पनि कार्यक्रम लोकसारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईको पर्खाएको घड़ीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोकसारथीमा हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई प्रविधि संयोजनबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी प्रिया मगरको पनि आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईको पनि रहन्छ। कार्यक्रम लोकसारथी तपाई सुन्दै गर्दा हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज लिवाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं भने तपाईले हामीलाई इन्टरनेट अनलाइनमा जलजला प्रेस .com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यति मात्र होइन, तपाईले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। हामीलाई तपाई कार्यक्रम लोकसारथी नामक फेसबुक एकाउन्टबाट अडियो लाइभ पनि सुन्दै हुनुहुन्छ र प्रेस वीरेन्द्र गिरीको टिकटक एकाउन्टबाट हामीलाई भिडियो लाइभ पनि हेर्दै हुनुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए। अब म कति पनि ढिला नगरिकन कुन कुन रेडियोबाट कार्यक्रम प्रसारण भइराखेको छ भन्ने कुरा जानकारी गराउँछु र हामीलाई यति बेला विभिन्न रेडियो स्टेशनहरूबाट कार्यक्रम सुन्दै हुनुहुन्छ। हामीलाई यति बेला सामुदायिक रेडियो महिला आवाज 90 मेगाहर्ज खलाङ्गा प्युठानबाट सुशीला मगरले साथ दिइरहनु भएको छ। रेडियो स्वर्गभूमि 93 मेगाहर्ज भिंगरी प्युठानबाट सन्तोष सुनार, रेडियो झुलेनी 104.7 मेगाहर्ज बिजवार प्युठानबाट यमुना धामी, रेडियो पाडिनी 99.1 मेगाहर्ज अर्घखाँचीबाट प्रकाश प्युठानी, रेडियो मालारानी 95.7 मेगाहर्ज, रेडियो निरसिम 107.1 मेगाहर्ज अर्घखाँचीबाट कोपिला आचार्य, सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज तमघास गुल्मीबाट सुषमा मल्ल, सामुदायिक रेडियो छत्राभूमि 93.6 मेगाहर्ज पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 मेगाहर्ज खरबाङ बागलुङबाट अनिश पाठक, रेडियो मोती 88.4 मेगाहर्ज छापस्याङ्जाबाट कृष्ण बस्याल, रेडियो कुटुम्ब 97.8 मेगाहर्ज तामसिन पाल्पाबाट हामीलाई तिलु राणा भट्टराईले साथ दिइरहनु भएको छ, रेडियो कपिल वस्तु 104.2 मेगाहर्ज कपिल वस्तुबाट गोडिया भरले साथ दिइरहनु भएको छ, रेडियो देवघाट 102.6 मेगाहर्ज देवघाट तनहुँबाट साथ मिलिराखेको छ, नम्रता नेपालीको भने दमौली एफएम 94.2 मेगाहर्ज दमौली तनहुँबाट सन्देश चेडाईले साथ दिइरहनु भएको छ, रेडियो बन्दीपुर 88.8 मेगाहर्ज बन्दीपुर तनहुँबाट भूमिका श्रेष्ठले साथ दिइरहनु भएको छ, रेडियो भोटेउडार 90.8 मेगाहर्ज लमजुङबाट प्रमिला रेग्मीले साथ दिइरहनु भएको छ, रेडियो सुनवल 90.7 मेगाहर्ज नवलप्रासीबाट दुर्गा पौडेलले साथ दिइरहनु भएको छ, रेडियो जननी 90.6 मेगाहर्ज पोखराबाट प्रतिमा गुरूङले साथ दिइरहनु भएको छ, हामीलाई रेडियो क्रान्ति 90.4 मेगाहर्ज काभ्रे प्लाञ्चोकको सिपारीबाट नक्कुल घरतीले साथ दिइरहनु भएको छ, रेडियो मौराखारा 106.5 मेगाहर्ज रुकुम पश्चिमबाट ज्ञानी खड्काले साथ दिइरहनु भएको छ भने हामीलाई रेडियो आफ्नो एफएम ओखलढुङ्गामा 104.8 मेगाहर्जबाट साथ मिलिराखेको छ प्राविधिक साथी बिनु माया राईको भने हामीलाई रेडियो आफ्नो एफएम रुकुम पश्चिम चौरजहरीबाट 90.4 मेगाहर्जबाट यति बेला मनिषा डागीले साथ दिइरहनु भएको छ, रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटाबाट जानु तामाङ, रेडियो बेलका एफएम 100.9 मेगाहर्ज उदयपुरबाट अजम्बर पुलामीले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई रेडियो झन्कार 97.5 मेगाहर्ज रामेछापबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी को साथ मिलिराखेको छ, हामीलाई अनिता रसाइलीले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई रेडियो मेन्साम एफएम 103.4 मेगाहर्ज तेह्रथुमबाट यति बेला शारदा बास्कोटाले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई विभिन्न रेडियोबाट विभिन्न प्राविधिक साथीहरूले साथ दिइरहनु भएको छ।
रेडियो मानसरोवर 92.1 MHz हुम्लाबाट धनबहादुर भण्डारीले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई रेडियो प्रभु 102.6 MHz जलहरी कञ्चनपुरबाट आरजे राज छेत्रीले साथ दिइरहनु भएको छ। रेडियो भरोसा 104.9 MHz दाङघुराईबाट हामीलाई ईश्वरीपुनले साथ दिइरहनु भएको छ। रेडियो सत्यवाणी 104 MHz पर्वतबाट सन्तोष प्राजुलीले साथ दिइरहनु भएको छ। रेडियो मुर्कीचुला 93.5 MHz डोल्पा, रेडियो डोल्पा 101.4 MHz डोल्पा लगायतका रेडियोहरूबाट एकैसाथ कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम लोकसारथीमा छौं। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीको आज हामी सोमबारीय बसाईमा छौं र सोमबारीय बसाईमा रहेर हामी के गर्छौं कसो गर्छौं भन्ने कुरा तपाईलाई जानकारी नै छ होला। यदि जानकारी पाउनु भएको छैन भने म तपाईलाई जानकारी गराउँछु। आजको बसाईमा हामी अन्ताक्षरी खेल्नेछौ। तपाईले अन्ताक्षरी खेल्न सक्नुहुन्छ। 98 68 39 40 फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यो नम्बर तपाईँको लागि हामी खुला गरेका छौं। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए। 98 68 39 40 फोन गर्नुहोला। अन्ताक्षरीमा सहभागिता हुँदै गर्दाखेरि यो कार्यक्रमको यो अन्ताक्षरीको आफ्नै एउटा नियम छ। त्यो नियम र परिधि भित्र रहेर तपाईँले फोन डायल गर्नुहोला। यो कुरा म तपाईँलाई जानकारी गराए। सर्वप्रथम कार्यक्रमको बारेमा सबैभन्दा पहिला बुझेर मात्रै फोन डायल गर्नुहोला। सुनेर बुझेर मात्रै फोन डायल गरिदिनु भयो भने असाध्यै राम्रो हुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए। आइसकेपछि थेगोबाट शुरू गरेर एक टुक्का पूरा गाउने गरी गीत गाउनुहोला, म तपाईँलाई आग्रह गर्छु। यसै क्रममा हामीलाई साथीले छोड्नु भएको अन्तिम अक्षरबाट मात्रै गीत गाउनुहोला र थेगोबाट शुरू गरेर अनि मात्रै टुक्का गाउनु पर्नेछ आजको बसाईमा। आउनुहोस् त भयो कार्यक्रमको बारेमा जानकारी। हामी भने कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा गीत राख्छौं। गीतपछि तपाईँकोमा आजमा फेरि आउँछौ। यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौं।

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथीमा। छौँ तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। हामी कार्यक्रम लोकसारथीमा छौँ र यति बेला साथी को आगमन भएको छ। पहिलो साथी हुनुहुन्छ, म स्वागत गर्छु। हेडफोनको आवाज अलिक ठूलो बनाउनु पर्यो प्राविधिक मित्र। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
1: हजुर नमस्कार।
0: को बोल्नुभयो, कहाँबाट?
1: रुमन
0: कुमार अर्घखाँचीको माला रानीबाट बोल्दै हुनुहुन्छ होइन? के छ अर्घखाँचीतिरको हालखबर? हाम्रो पनि एकदम ठिकठाक छ। यति बेला के गर्दै हुनुहुन्छ? कार्यक्रम सुनेर बसिरहनु भएको छ होइन? ल, आज के गर्छौ तपाईँलाई जानकारी छ कि छैन? हजुर
1: जानकारी
0: छ है। आज कुन गीत गाउनुहुन्छ तपाईँ? पहिलो साथी हुनुहुन्छ, कुन गीत गाउनुहुन्छ भन्नुहोस् त। ल सुरु गर्नुहोस्।
1: बर्खा लाग्यो असिना रो झरी आउँदैनारी पानी पर्यो हिजो र आँसी जगायो रे तर गाउँ बसी बर्खा लाग्यो ओसिनारो झरी लाउँदैन रुखे
0: रुन्से पियारी तिम्री पियारी होइन? हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरि बसाइमा आउनुहोला। अहिलेको लागि अब र अक्षर छोड्नु भएको छ, अहिलेको लागि तपाईँलाई विदा गर्छौ। नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँले र अक्षर छोड्नु भएको छ। अब आउने साथीको लागि र अक्षरबाट गीत गाउन सक्नुहुन्छ, यो कुरा म तपाईँलाई जानकारी गराए। कार्यक्रम लोकसारथी आज हामी टिकटक लाइभबाट पनि आएछौं है। टिकटक लाइभबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ र टिकटक लाइभबाट सुन्दै साथीहरूलाई हार्दिक स्वागत गर्छु। धेरै दिनपछि म टिकटक लाइभमा आएको छु तपाईँको संसारमा होइन, कार्यक्रम लोकसारथी लिएर। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? तपाईँको आवाज हल्का सानो आइराखेको छ, के नाम भन्नुभयो? प्रेम कुमार तामाङ, उदयपुर कुन ठाउँबाट? अनि प्रेमजी के गर्दै हुनुहुन्छ यति बेला? हाम्रो मात्र होइन, कार्यक्रम त तपाईँको पनि हो, त्यसैले कार्यक्रम लोकसारथी सुन्दैछु भन्नुहोस् है त। हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज कुन अक्षर परेको छ तपाईँलाई जानकारी छ कि छैन? हजुर प्रेमजी, आज कुन अक्षर परेको छ तपाईँलाई जानकारी छ कि छैन? हजुर कुन अक्षर हो भन्नुहोस् त। ल, र अक्षरबाट लोकगीत गाउनुहोला, ठेगोबाट सुरु गर्नुहोला अनि बल्ल टुक्का गाउनुहोला। शुरू गर्नुहोस्। रातो टिका निधारमा टलक्क टल्कियो भन्ने लोकविधा अन्तर्गत पर्दैन, त्यसैले कृपया यो गीत चाहिँ नगाइदिनु होला। यो गीत चलचित्र विधाको अन्तर्गत पर्छ होइन, चलचित्रमा पनि समावेश गरिएको छ यो गीत। त्यसैले मैले भनिराखेको छु उहाँहरूलाई, मैले लोकगीत लोकविधाको गीत गाउनुहोला, ठेकुबाट सुरु गर्नुहोला, एक टुक्का पूरा गाउनुहोला। यदि भन्दा भन्दै पनि साथीहरूले अन्य विधाको गीत गाइदिइरहनु भएको छ होइन, कमसेकम ठिक छ, कार्यक्रमको कार्यक्रम त नसुनिकन आउनुभयो होला, कमसेकम हामीले जानकारी दिएको, हामीले बोलेको त ध्यान दिएर सुन्नुहोस्, फोनमा बोलेको त ध्यान दिएर सुन्नुहोस् है। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट?
2: दाजु म बोल्दैछु टेलिफोनबाट, दिपेन्द्र लिम्बू।
0: दिपेन्द्रजी, रेडियो भन्दा टाढा गइदिनुहोस् ल।
2: हुन्छ।
0: अनि के छ दिपेन्द्रजी, तेह्र थुमतिरको हालखबर?
2: यहाँतिर दाजु एकदम मजाले दाजु घाम लागिरहेको छ अहिलेको अवस्थामा चाहिँ एकदम मजाले नास्ता खाएर बसिरहेको भन्नुहुन्छ नि दाजु
0: घाम लागिराखेको छ चिया नास्ता खाएर बसिरहनु भएको छ होइन
2: हजुर एकदम मजाले
0: त्यही त नि चिया नास्ता त खानु पर्यो क्या अरे होइन
2: एकदम दादा
0: अनि कार्यक्रममा आउनु भएको छ आज कुन अक्षर परेको छ तपाईँलाई जानकारी छ
2: दादा मलाई चाहिँ रक्छ र लाग्छ
0: एकदमै हो र अक्षर परेको छ लोकविधाको गीत गाउनुहोला लोकगीत गाउनुहोला तीज आउन लागेको छ तीज गीत पनि गाउन पाइयो होइन तर लोकविधाको गीत गाउनुहोला र ठिकोबाट सुरु गर्नुहोला एक टुक्का पुरा गाउनुहोला है त
2: हुन्छ
0: हुन्छ सुरु गर्नुहोस्
2: रुँदै रुँदै जान्छु मेलामा सपनीमा नआउ नानीले माया भुल्न गाह्रो भएको बेलामा
0: आउनु भएको थियो साथी भुल्न गाह्रो भएको बेलामा भन्नुभयो त्यसपछि कार हुनुभयो कार आउनुभयो पालो तपाईँको हो र बाट गीत गाउन अझै कसैले पनि सक्नु भएको छैन है दुईजना आउनुभयो दुवैजनाले सक्नु भएन एकजनाले गाउँदै हुनुहुन्थ्यो टुक्का गाउने बेलामा फोनै काट्थ्यो सायद कुनै समस्याले हो अथवा के कसरी काट्थ्यो त्यो त बाँकी नै छ अब रुँदै रुँदै जान्छु मेलामा भन्ने गीत तपाईँलाई टुक्का चाहिँ आउँछ भने यो गीत पनि गाउन पाउनुहुन्छ है किनभने उहाँले पूरा गर्न सक्नु भएको छैन नि त होइन त्यो कारणले गर्दाखेरि यही गीत आउँछ भने यही गीत गाइदिनुहोस् होइन यही गीत पनि गाउन पाउनुहुन्छ एक टुक्का पूरा गाउनु पर्यो ठेकुबाट सुरुवात गरेर एक टुक्का पूरा गाउनु पर्यो यो कुरा म तपाईँलाई जानकारी गराएँ 9868309040 नम्बरमा फोन डायल गर्नुहोला नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला के छ साथी हुनुहुन्छ हुनुहुन्छ नमस्ते हजुर टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो तर उहाँको फोन काटिएको छ मैले मिस कल नगर्नुहोस् भनेको छु सकिन्छ फोन गर्नुहोस् र बाटो गीत गाउनका लागि आउनुहोला म तपाईँलाई आग्रह गर्छु र बाटो गीत गाउनको लागि साथी आउनु भएको छ नमस्कार हजुर
3: नमस्कार
0: को बोल्नु भयो कहाँबाट धनकुटाबाट सन्तोष तामाङ बोल्दै हुनुहुन्छ होइन
3: पहिलो दोस्रो तेस्रो चौथो प्रिन्सिपल होला
0: त्यही त सन्तोषजी के छ हालखबर
3: ठिकै छ सर घमाइलो छ सर हिजोसम्म पानी चाहिँ थियो आज त घमाइलो छ सर
0: ल ठिक छ कार्यक्रममा आउनु भएको छ आज कुन गीत गाउनुहुन्छ कुन अक्षर परेको छ थाहा छ नि तपाईँलाई आज कुन अक्षर परेको छ थाहा छ नि तपाईँलाई
3: हजुर
0: आज कुन अक्षर परेको छ थाहा छ नि तपाईँलाई रबाट गाउनुहोला लोकविधाको गीत गाउनुहोला थेगोबाट सुरु गर्नुहोला अनि बल्ल टुक्का गाउनुहोला सुरु गर्नुहोस् है त
3: रसैको माया बस्यो खेलखेल गर्दैमा दिरसै भयो हजुर बिछोड हुँदामा भन्देऊ सैलाई नदिनो अरू कसैलाई
0: मैले पढ्यो पढ्यो पाठ हजुर सोह्र दुना आठ भने जस्तै भयो यो ठेगोमा भनिदेऊ उसैलाई भन्ने आउँछ अनि उहाँले रसैको माया भन्ने गीत गाइदिनुभयो होइन मैले साथीहरूलाई पटक पटक भनिराखेको छु ठेगोबाट सुरु गर्नुहोस् एक टुक्का पूरा गाउनुहोस् हामीले दिएको अक्षर ठेगोमा पर्नु पर्यो होइन र टुक्काबाट गाउन पाइएन आजको कार्यक्रममा होइन पढ्यो पढ्यो पाठ हजुर सोह्र दुना आठ भने जस्तै हो होइन कृपया त्यस्तो नगर्नुहोला हामीले भनेको त कमसेकम ध्यान दिएर सुनिदिनुहोस् हामीले नियमलाई पालना गर्नुहोस् न होइन कार्यक्रममा कुनै पनि खेल खेल्नका लागि अब नियम हुन्छ त्यो नियममा तपाईँले चल्नुपर्छ अब हामीले तपाईँको फोन काटिदिँदै गर्दाखेरि तपाईँलाई दुःख लाग्यो होला तर कार्यक्रममा कुनै पनि खेल खेल्दा अथवा कुनै पनि गेममा तपाईँले नियम विपरीत जानुभयो भने त्यहाँबाट पनि बाहिरिनुहुन्छ जस्तै विश्वकप को आज फाइनल भनौँ न फाइनलको नतिजा पनि आइसक्यो र यदि त्यहाँका खेलाड़ीहरूले नियम विपरीत रेफ्रीको निर्देशन नमानेर यदि खेल्ने हो भने अथवा खेलेको भए उनीहरू पनि बाहिरिन बाध्य हुन्थे र कतिपय खेलाडीहरू बाहिरिएका त्यसरी बाहिरिएका पनि छन्। त्यो कारणले गर्दाखेरि जसरी एउटा खेलमा नियमपूर्वक खेलिन्छ त्यसरी यो अन्ताक्षरी पनि एउटा खेल हो र यो खेलमा हामीले भनेका कुराहरू हामीले भनेका नियमहरूलाई राम्रोसँग सदुपयोग गरेर तपाईँहरूले चाहिँ यो खेल खेल्नका लागि अन्ताक्षरीमा सहभागिता जनाउनका लागि म तपाईँलाई हार्दिक आग्रह गर्छु। होइन यदि कार्यक्रममा नियम अनुसार जानुभयो भने हामी तपाईँलाई पूरा गीत गाउन दिन्छौं र तपाईँको मान्यता पनि हुन्छ। यदि नियम अनुसार जानु भएन भने हामीले यतिबाट फोन डिस्कनेक्ट गरिदिनेछौ। अनि ओहो दाजुले त मेरो फोनै काटिदिनुभयो, कस्तो फोन काट्या काटे गरेको भन्न चाहिँ तपाईँले पाउनुहुन्न, किनभने यो कार्यक्रम लोकसारथीको अन्ताक्षरीको एउटा नियम हुन्छ। लोकविधाका गीत गाउँदै गर्दाखेरि जहिले पनि अन्ताक्षरीमा अक्षर थेगोमा पर्नुपर्छ, थेगोबाट शुरू गरेर अनि एक टुक्का पूरा गाउनुपर्छ। यो लोकविधाको गीत संगीतमा अन्ताक्षरी खेल्दै गर्दाको यो नियम हो, यो कुरा म तपाईँलाई जानकारी गराउँछु। र अब एउटा गीत राख्छौं तपाईँको लागि, गीतपछि तपाईँकोमा आजमा हामी फेरि आउँछौ। यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौं।

0: महादेव महादेव धनको बिटो पठाइदेऊ खाली भयो जेब। यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। हामी रेडियो विभिन्न साझेदार रेडियो स्टेशनहरूबाट प्रसारणमा छौं अनि तपाईँले हामीलाई सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोकसारथी लेख्नु भयो भने त्यहाँबाट पनि अडियो लाइभ सुन्दै हुनुहुन्छ। टिकटकमा मलाई खोज्नु भयो भने प्रेस वीरेन्द्र गिरी लेख्नु भयो भने तपाईँले त्यहाँबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। र जति पनि टिकटकमा जोडिनु भएको छ, टिकटक लाइभमा जोडिनु भएको छ, सबै साथीहरूलाई म लाइभमा फलो गर्नका लागि आइडीलाई फलो गर्नुहोला, लाइभलाई सेयर गर्नुहोला र डबल ट्याप गर्नका लागि पनि म आग्रह गर्छु। किनभने लाइभको विशेषता रहेछ यो, लाइभले सेयर गर्ने अनि डबल ट्याप गर्नु भनेको लाइक गर्ने रहेछ लाइभलाई, होइन? त्यसपछि अब कमेन्ट पनि छोड्नुहोला, म कार्यक्रम सकिएपछि कमेन्ट पनि भाषण गर्नेछु। र टिकटकमा जोडिन चाहनुहुने, किनभने आज त आजभोलि त अब सहर बजारतिर जहाँ इन्टरनेट पुगेको छ, जसको हातमा एन्ड्रोइड मोबाइल छ, होइन, स्क्रिन टच मोबाइल छ, उहाँहरू मध्ये टिकटक चलाउने नचलाउने त कमै हुनुहुन्छ होला। त्यसैले @@PressBirendraGirima तपाईँले चाहिँ फलो गर्नुहोला, मसँग जोडिनुहोला भन्छ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
1: हजुर भाइ नमस्कार।
0: को बोल्नुभयो, कहाँबाट?
1: परिवर्तन गाउँपालिकाबाट सोनिया ओली।
0: सोनिया ओली, के छ सोनिया खबर तपाईँको?
1: त्यही छ दाइ, यतातिर पानी परिरहेको छ, लिबाङतिर कस्तो छ?
0: यतातिर पनि एकदम ठिकठाक छ। यति बेला के गर्दै हुनुहुन्छ? रेडियो सुन्दै घाँस गाड्दै हुनुहुन्छ। आज कुन गीत गाउनुहुन्छ?
1: रानी घाटेमा भन्ने गर्छ।
0: ल सुरु गर्नुहोस्।

0: रानी घाटैमा किना काडाहरू पिउने निर्माया आउने बाटैमा हैन अब आउने साथीलाई म अक्षर पर्यो हैन त हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिका बसाईमा आउनु होला अहिलेको लागि तपाईँलाई बिदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी उहाँसँग कुराकानी गरिसकेका छौँ सोनिया ओली आउनु भएको थियो परिवर्तन रोल्पाबाट उहाँले म अक्षर छोड्नु भएको छ अब आउने साथीको लागि र म अक्षरबाट गीत गाउनका लागि तपाईँले फोन गर्नुहोला 9868309440 फोन डायल गर्नुहोला यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर
1: नमस्कार सर
0: को बोल्नुभयो कहाँबाट
1: गोराई 19 दाङदेखि रुद्रबहादुर पुन हो सर
0: रुद्रबहादुर पुन बोल्दै हुनुहुन्छ दाङबाट होइन
1: हजुर सर
0: के छ रुद्रजी खबर तपाईँको
1: मेरो खबर एकदमै ठिक छ सर मौसम के अरे पानी परेर भर्खर फाट्या छ एक अलिअलि
0: भर्खरै पानी परेर बिधो भएको छ होइन
1: हजुर हजुर
0: हुन्छ कार्यक्रममा आउनु भएको छ आज कुन अक्षर परेको छ थाहा छ नि तपाईँलाई
1: होइन म परेको छैन सर
0: ल मबाट गीत गाउनुहोस् कुन रेडियोबाट आज सुन्नुभयो भन्नुहोस् त
1: माछी मारन भन्ने भन्छ है सर
0: माछी मारन
1: हजुर
0: यो पनि पुरानो लोकगीत नै हो लगाउनुहोस्
1: ए माछी मारन हो बहिनी आजलाई सटनी माछी मारन माछी मारन हो बहिनी आजलाई सटनी माछी मारन ए पोखराको बजारैमा मटिटेल छ तिनमा पोखराको बजारैमा मटिटेल छ तिनमा किन बहिनी नबोलेको भेट भएको दिनमा किन बहिनी नबोलेको भेट भएको दिनमा हे माथि मार न हो बहिनी आजलाई सटनी माथि मार न माथि मार न हो बहिनी आजलाई सटनी माथि मार न हजुर
0: माछी मारन यो गीत नबाट अब पर्यो होइन
1: हजुर सर
0: हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरि बसाइमा आउनु होला अहिलेको लागि बिदा गर्छौ नमस्ते
1: नमस्ते
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो रुद्र कुमार उहाँसँग कुराकानी गरिसकेका छौ माछी मारन हो बहिनी माछी मारन यो अब कतिपय साथीहरूले यसलाई रिमिक्स गीत पनि छ यसको होइन जुन आधुनिक मोडेलमा छ र त्यो गीत पहिला लोकगीत निस्किसकेपछि यसलाई चाहिँ कभर गरेर रिमिक्स बनाइएको हो र पहिला भनौँ न यो गीत लोकगीत नै हो पहिला लोकगीतकै लयमा आएको थियो यो कुरा पनि म तपाईँहरूलाई जानकारी गराउँछु जति पनि रिमिक्स गीतहरू छन् जस्तै माछी मारानी हो भन्ने पनि यो लोकगीतबाटै रिमिक्स भएको हो र बाबरी फुलको बोट भन्ने जुन गीत सुन्नुहुन्छ त्यो पनि लोकगीतबाटै रिमिक्स भएको हो यो कुरा पनि म तपाईँलाई जानकारी गराउँछु यति बेला न अक्षरबाट गीत गाउनको लागि आउनुहोला म तपाईँलाई आग्रह गरे 9868309440 यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर
2: नमस्कार
0: को बोल्नुभयो कहाँबाट रोशन छन्त्याल खहरीबाट खहरी बागलुङमा छ
2: हजुर
0: के छ रोशन हालखबर तपाईँको
2: हजुर ठिकै छ भन्नुपर्छ दाइ तपाईँको के छ
0: ठिक छ आज स्कुल जानुभयो कि जानु भएन
2: हजुर आज बर्खे छुट्टी भएको छ
0: दाइ बर्खे छुट्टी भएको छ नि
2: हजुर
0: अनि आज कुन अक्षर परेको छ तपाईँलाई जानकारी छ कि छैन
2: थाहा
0: छ दाइ न अक्षरबाट लोकगीत गाउनुहोला थेगोबाट सुरु गर्नुहोला एक टुक्का पुरा गाउनुहोला ल सुरु गर्नुहोस्
2: माया चढेको बसायो हेर्दा हेर्दै आँखा रसायो कुर्दै कुर्दै भयो ए अझै पनि आएन माया आउने
0: प्राविधिक मित्र संकेतलाई हेर्नुहोला कृपया है मैले संकेत गरिराखेको छु र संकेतलाई ध्यान दिनुहोला आउनु भएको थियो साथी उहाँले मैले नबाट भनिरहेको छु उहाँले कुर्दा कुर्दै भयो 10:30 भन्ने कबाट गाइदिनुहुन्छ होइन कमसेकम भनेको त सुन्दै गर्नु साथीहरू है हाम्रो प्राविधिक मित्रले संकेत पनि ध्यान दिनु भएन होइन कार्यक्रमतिर तपाईको ध्यान केन्द्रित गर्नु होला म तपाईलाई आग्रह गर्छु। 9867340 को नम्बरमा फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनु होला। नम्बर तपाईको लागि हामी खुला गरेका छौं। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनु होला र नबाट भनेको गीतलाई नबाटै गाउनुस् है। मैले के भनेको छु थिएकोबाट सुरु गर्नु होला, एक टुक्का पूरा गाउनु होला। यति बेला साथी नमस्कार हजुर।
3: नमस्कार दादा,
0: को बोल्नुभयो कहाँबाट?
3: म गोर्खा अजिटकोटबाट मुना घिमिरी कान्छी भन्छ।
0: मुना घिमिरी कान्छी, के छ मुनाजी खबर तपाईँको?
3: सबै ठिकै छ। खाजा आउनुभयो त दादा?
0: के भन्नुभयो?
3: खाजा आउनुभयो भनेको?
0: खाजा अझै खाएको छैनौ, अब एकैछिन बसे होला कि है।
3: हजुर हजुर।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज कुन अक्षर परेको छ जानकारी छ?
3: न अक्षर परेको छ भन्नुपर्छ होइन
0: ल। न अक्षरबाट गीत गाउनुहोस्।
3: म नारायण राईनाजीले गाएको पुरानो गीत गाउँछु होइन अक्षरबाट।
0: हुन्छ, सुरु गर्नुहोस्।

0: लालुपाते फुल जस्तो चौबाना है तपाईले पनि न अक्षर नै पार्नुभयो
1: हजुर हजुर
0: हुन्छ अहिलेको लागि तपाईँलाई बिदा गर्छौ फेरि आउनु होला नमस्ते
1: नमस्कार
0: टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो मुना घिमिरे कान्छी उहाँसँग कुराकानी गरिसकेका छौं पालो तपाईँको हो फोन गर्नुहोला 9868309940 को नम्बर तपाईँको लागि खुला गरेका छौं अब अर्को गीत राख्छौं तपाईँको लागि एउटा गीत त राख्नु पर्यो गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि

0: यो गीतको चाहिँ तपाईँलाई फेरि पनि स्वागत छ। कार्यक्रम लोकसारथीमा छौँ, तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र यो मौसममा यो सिजनमा होइन यस्ता यस्ता गीतहरू सुन्न मजा आउँछ होइन। त्यो कारणले गर्दाखेरि हामी गीत सङ्गीतले पनि मनोरञ्जन गराइराखेका छौँ। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। को बोल्नु भयो कहाँबाट? तपाईँको आवाज सानो आयो हजुर। राजु पनेरु गोर्खा कुन ठाउँबाट? अनि कार्यक्रममा आउनु भएको छ, कुन रेडियोबाट हामीलाई सुन्नुभयो? आउनु भएको थियो साथी गोर्खाबाट भन्नुभयो। आवाज पनि त्यति राम्रोसँग आएको थिएन, सायद नेटवर्कको समस्याले गर्दा फोन काटिएको हुनसक्छ। अब आउने साथीले नबाट गीत गाउन पाउनुहुन्छ। मुनाजीले पनि न अक्षर नै पार्नु भएको छ, त्यो कारणले गर्दा यति बेला साथी नमस्कार हजुर। नमस्कार हजुर भन्दै थिए, यति बेला के छ अर्को साथी हुनुहुन्छ? नमस्ते हजुर।
1: हजुर नमस्कार,
0: को बोल्नुभयो कहाँबाट?
1: जलजलेदेखि मुना खड्का।
0: मुना खड्का, के छ मुना हालखबर तपाईँको? खेतबाट घर फर्किँदै हुनुहुन्छ होइन? के छ रोपाईको काम चलिरहेछ?
1: फुरफुर रोपाई हुँदैछ भन्नुपर्छ।
0: अनि जलजले भनेको तेह्रथुम जिल्ला होइन?
1: हजुर।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज कुन गीत गाउनुहुन्छ तपाईँले? कुन अक्षर परेको छ थाहा छ नि?
1: आज न अक्षर परेछ,
0: मैले तपाईँलाई पनि भने लोकविधाको गीत गाउनु होला, ठेगोबाट सुरु गर्नु होला, एक टुक्का पुरा गाउनु होला है त।
1: यो चिठी पुगो काठमाडौँ जिल्ला लै लै बुबाको हातमा।
0: टेलिफोन सम्पर्कमा मुना आउनु भएको थियो, खै के गाउनु भयो के गाउनु भयो उहाँको गीतै अब कुन थिएको भन्ने कुन टुक्का भन्ने होइन। हाम्रो प्राविधिक मित्रले गीत गाउने बेलामा साथीहरूले गीत गाउने बेलामा टोन म्युट गर्नुहोला, अन्य बेलामा चाहिँ टोन बजाउनुहोला लगातार भनेको हुन्छु मैले होइन। यो कुरालाई कार्यान्वयन गर्नुहोला। 9867309440 नम्बरमा फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। नम्बर तपाईँको लागि यति बेला अर्को साथी नमस्कार हजुर।
2: हजुर नमस्कार, म तेह्रथुमबाट कमल श्रेष्ठ बोलेको दाई।
0: कमल श्रेष्ठ, के छ कमलजी खबर?
2: खबर एकदम ठिकै छ दाई।
0: के गर्दै हुनुहुन्छ यति बेला?
2: यति बेला चाहिँ खेत टाढिएको सटेर चाहिँ घरमै रेडियो सुनेर बसिरहेको भन्नुपर्छ दाई।
0: खेत रोपाइसक्यो?
2: हजुर।
0: तेह्रथुमबाट तपाईँको नाम के भन्नुभयो अरे?
2: कमल श्रेष्ठ।
0: कमल श्रेष्ठ, ल कमलजी कार्यक्रममा आउनु भएको छ, आज कुन गीत कुन अक्षर परेको छ थाहा छ नि तपाईँलाई होइन?
2: न अक्षरबाट चाहिँ म गाउँछु है त दाइ।
0: ल न अक्षरबाट गाउनुहोस्।
2: सरौ गिन्ती छ
0: के भयो कमलजी? हेलो,
2: सरौ गिन्ती
0: के भयो कमलजी? गाउनुहोस् न कमलजी।
2: हजुर
0: गाउनुहोस् न, किन रोकिनु भयो? हाम्रो टेलिफोन सम्पर्कमा कमल हुनुहुन्छ, उहाँले गाउनुहोस् भनिरहेको छु, गाइरहनु भएको छैन। ल सुरु गर्नुहोस्। आउनु भएको थियो साथी कमलजी, अलिकति तयारी गरेर आउनुहोला है। तपाईँलाई आउँछ फिक्स आउँछ भने मात्रै फोन डायल गर्नुहोला, म तपाईँलाई आग्रह गर्छु। फटाफट फोन डायल गर्नुहोला 9867309440 फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। नम्बर तपाईँको लागि खुला गरेको छु, नम्बर फेरि एकचोटि जानकारी गराउँछु। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। को बोल्नुभयो कहाँबाट? पार्वती बुढा जाजरकोटबाट, के छ पार्वतीजी खबर तपाईँको? ठिक छ, तपाईँको आवाज सानो आइराखेको छ। आज कुन अक्षर परेको छ थाहा छ तपाईँलाई? ल न अक्षरबाट गाउनुहोस्।
3: Na jaa vai saa

0: अहिलेको लागि तपाईँलाई बिदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309940 को नम्बर तपाईँको लागि खुला गरेका छौ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। आज अन्ताक्षरीको बसाई हो, आज हामी अन्ताक्षरी खेलिरहेका छौ। मबाट गीत गाउनको लागि अर्को सहभागी हुनुहुन्छ, नमस्कार हजुर।
1: हेलो हजुर, नमस्ते। नमस्ते,
0: को बोल्नुभयो, कहाँबाट?
1: म बालुङको मान्छे, हालगुल्मी सङ्घर्षबाट, दिलेन्द्र बुढा मगर है सर।
0: के बुढा मगर, दिलेन्द्र बुढा मगर भन्नुभयो?
1: हजुर हजुर।
0: अनि के छ दिलेन्द्रजी, गुल्मी तमघासतिरको हालखबर?
1: ठिकै छ, अघि भर्खरसम्म पानी परिरहेको थियो, अहिले चाहिँ हल्का दिरो भएको छ, त्यही नै भनौँ है। अनि के छ त्यतातिरको बताउनुहोस्।
0: ठिक छ, कुन रेडियोबाट सुन्नुभयो तमघासमा हामीलाई?
1: म अहिले रेडियो मार्फत भन्दा नै म टिकटक लाइभ मार्फत सुनिरहेको छु।
0: ए, टिकटक लाइभबाट सुन्दै हुनुहुन्छ होइन?
1: हजुर हजुर।
0: आज कुन अक्षर परेको छ तपाईँलाई जानकारी छ?
1: हजुर, म अक्षर होला।
0: ल, म अक्षरबाट गाउनुहोस्, लोकदोहोरी गीत गाउनुहोला, ठेगुबाट सुरु गर्नुहोला, अनि मात्रै टुक्का गाउनुहोला, सुरु गर्नुहोस्।
1: हस् हुन्छ। मरछु म जलाउनु तिमीले घरमा, रमाउँदै रमाउँदै भोजभते चलाउनु, म बाँचेर तिमीलाई बरतामु, मेरो मिल्छु स्वर्गमा दर्तामु, मर्छु म जलाउनु, मर्छु म जलाउनु तिमीले घरमा, रमाउँदै रमाउँदै भोजभते चलाउनु, मर्छु म जलाउनु तिमीले घरमा, रमाउँदै रमाउँदै भोजभते चलाउनु। हजुर,
0: मर्छु म जलाउनु तिमीले घरमा, भोज भतेर चलाउनु, रमाउँदै रमाउँदै भोज भतेर चलाउनु होइन? न अक्षर पार्नु भयो आप आउने साथीको लागि होइन त?
1: हजुर हजुर, न अक्षर है त।
0: हुन्छ, फेरि फेरि बसाईमा आउनुहोला, अहिलेको लागि तपाईँलाई बिदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309940 को नम्बर तपाईँको लागि हामी खुला गरेका छौ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। यति बेला साथी नमस्कार हजुर।
2: नमस्ते दादा,
0: को बोल्नुभयो, कहाँबाट?
2: कमला
0: पुन मगर बोल्दै हुनुहुन्छ, घोराई 19 सैगाबाट होइन? के छ कमलाजी, हाल खबर तपाईँको?
2: ठिकै छ।
0: यति बेला के गर्दै हुनुहुन्छ?
2: यति बेला कार्यक्रम सुन्दै बस्दै दारा।
0: कार्यक्रम सुन्दै बस्दै हुनुहुन्छ होइन?
2: हजुर।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज कुन गीत गाउनुहुन्छ, कुन अक्षर परेको छ थाहा छ नि तपाईँलाई?
2: न परेको छ है।
0: ल, कुन रेडियोबाट सुन्नुभयो हामीलाई?
2: रेडियो
0: जलजलाबाट। ल, गीत सुरु गर्नुहोस्।
2: हुन्छ। नजाऊ है सानो पदरीमा,
0: यो गीत त अर्को साथीले गाइसक्नु भएको छ कमलाजी, अर्को गीत गाउनुहोस् है, यो गीत त अर्को साथीले गाइसक्नु भएको छ, नियमपूर्वक नै गाउनु भएको छ, अर्को गीत गाउनु पर्यो।
2: ए हो र,
0: नबाट अर्को गीत गाउनुहोस्। ल, नबाट अर्को गीत गाउनु पर्यो है। ल, उसो भए अर्को हप्ता आउनु होला, अहिलेको लागि बिदा गर्छौ। टेलिफोन सम्पर्कमा कमला फुन आउनु भएको थियो, घोराई सेउगाबाट सैगाबाट उहाँसँग कुराकानी गरिसकेका छौ। एकजना साथीले यदि गीतलाई नियमपूर्वक गाउनु भएको छ भने त्यो गीत गाउन पाइँदैन, यदि गाउँदा गाउँदै नियममा जानु सक्नु भएन अथवा थेगो मात्रै गाउनुभयो भने त्यस्तो अवस्थामा त्यो गीत गाउन पाइन्छ। यति बेला साथी नमस्कार हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, मैले भनिराखेको छु फोन गर्दै फोन काट्दै चाहिँ नगर्नुहोला, नबाट गीत गाउन आउँछ भने मात्रै फोन डायल गर्नुहोला, अन्यथा सुनेर पनि साथ दिन सकिन्छ कार्यक्रममा होइन। यो कुरा म तपाईँलाई जानकारी गराए। 9868309940 अर्का सहभागी, नमस्कार हजुर।

0: कृपया प्राविधिक मित्र फोन उठाएर कार्यक्रममा हो भने मात्रै दिनुहोला, होइन भने नदिनुहोला। म तपाईँलाई आग्रह गरे र फोन उठाएर कार्यक्रमको लागि हो कि होइन भनेर सोधेर अनि मात्रै भित्र पास गर्नुहोला। म तपाईँलाई यो कुरा पनि भने होइन, फोन आउँदै काटिँदै भयो, त्यो कारणले गर्दाखेरि यसो गर्नु अनिवार्यता जस्तै भयो। 9868309040 नम्बर तपाईँको लागि खुला गरेका छौं, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। नम्बर तपाईँको लागि खुला गरेका छौं 9868309040। यति बेला साथी नमस्कार हजुर।
1: नमस्कार
0: हजुर,
1: म गोर्खाबाट ध्रुव तामाङ बोलेको। मेरोमा त्यति ब्यालेन्स छैन सर, हजुरकोमा धेरै कार्यक्रम मन पर्ने भएर म बरु गीत गाइहाल्छु।
0: लगाउनुहोस्।
1: नमो छे आमा दही माटीका नछरे जमारा उठायो आमा दिन फर्केर दैवारी पर्दा उठायो आमा दिन फर्केर मखमली फुल्दा मर्सिधान झुल्दा बहिनी आउने छिन् दैलाको तस्बिर साथीमा कासे आँसु बगाउने छिन् मखमली फुल्दा मर्सिधान फुल्दा बहिनी आउने छिन् दैलाको तस्बिर साथीमा कासे आँसु बगाउने छिन् आफूले प्रिय
0: ध्रुवजी, तपाईँको गोर्खातिर दसैँ आइरहेछ हो?
1: यो नमुछियामा नबाटै उठेको भएर मैले,
0: होइन यो त सिजन अनुसारको गीत गाउनु पर्छ नि, होइन सिजन अनुसारको, जस्तै चैतको बेलामा तिजको गीत गाएर त सम्भव हुन्न होइन, त्यो कारणले गर्दाखेरि हुन्छ यो गीतलाई हामी मान्यता दिन सकेनौँ है त। हुन्छ, विदाय गर्छौ। टेलिफोन सम्पर्कमा आउनु भएको थियो ध्रुव तामाङ, उहाँले न मात्र गीत त गाउनुभयो तर दसैँको गीत गाइदिनु भयो। तिजको बेलामा तिज गीत सुहाउँछ, दसैँको बेला दसैँ गीत सुहाउँछ, तिहारको बेला तिहार गीत सुहाउँछ होइन, अनि असारको बेला साउनको बेलामा दसैँ तिहारको देउसिरे भैली भनेर त भएन नि होइन, गीतका आफ्नै आफ्नै नियम हुन्छन्, आफ्नै आफ्नै परिधि हुन्छन्। यति बेला अब विदा भएर जानुपर्छ भन्ने कुरा हाम्रो प्राविधिक मित्रले मलाई संकेत गर्नुभएको छ। अब नबाट गीत नरिसाउन सानो कुरैमा भन्ने गीत बजाउँदै हामी कार्यक्रमबाट विदा हुनेछौ। यति जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो साथी प्राविधिक मित्र रेडियो जलजलाबाट प्रिया मगर लगायतका सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई विशेष आभारका शब्द भावहरू बोल्दै आवाजबाट म वीरेन्द्र गिरी सुझाव सल्लाह वा प्रतिक्रिया दिन परेमा 9864417298 9864417298 फोन गर्नुहोला। विदा भए, नमस्ते। रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

0: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 9858000700,
1: 9460404344।

0: आहा, कति राम्रो बगैँचा बनाउँछ।
1: यो समय दमौली एफएम को हो।
2: यति बेला साँझको 5 बजेको छ।
1: It's 5 p.m.
3: 94.2 दमौली एफएम समुदायको आवाज।
4: उही सेलिब्रेशन
5: It's a goal!
6: Himstar Goal! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरौ सेलिब्रेट मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
7: हिमस्टार फर अ कम्प्लिट होम।
8: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
9: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
8: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
9: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
8: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
9: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
8: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
10: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
8: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295017। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन।
9: ए नानी, कता हिँडेउ छाता ओढेर, हतारमा छौ त?
10: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
9: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
10: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
9: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
10: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
9: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
10: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98560 63 444, 98560 60 656।

0: दमौली एफएम 94.2 मेगाहर्ज सामुदायिक आवाज
1: समिचो चोदा केमे बोदे लोटी पर्दी रो बैंगे ने विवरण पी बिषय मई खातर खै हमरो
2: खै खै बहु कोई लोटर बर्दिलवा
3: आंगी समिचो लोटी पर्दी हम छामताई गुदी
2: बर्दी आ बर्दी बा लोटर खले पर्दिम बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खनै बने खै बिषय खै मई विश्वास आलन फोने खले पनि आफै विवरण खै मई आपिन खबै बने वित्तीय संस्था के पासवर्ड पिन खै मई आरि सुमी बैंक आफै बने आरि
4: सतर्कता छन्दिप दे क्या बजेना
5: सिद्धार्थ बैंक क्यारे जन हितरी जारी संदेश
6: सिद्धार्थ बैंक संबंध सदैव भरी लाई
7: बिहे त आटियो बाबु गरगहनाको लागि पो कहाँ जाने होला
8: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई
9: दाजु भाइको केको गफगाफ हुँदै छ
7: के हुनु नि बिहे त आटियो गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी
9: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि त्यही जानुपर्छ
7: पशुपति सुनचाँदी पसल कहाँ छ नि
9: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ साथै चाँदीका कलात्मक थाल कचौरा कलश करुवा गिलास चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली प्रोप्राइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656504 मोबाइल नम्बर 9803880384 9846 37 39 31

0: कागज के में छी वा
1: अ झिलकाई
0: के पर्सनल नम्बर ब्लक लै वदि
1: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बे अफिसर आइर ब्लक लै र खलखाई
0: अनि बैंगरी
1: बैंगरी
0: अ
1: चढ चाहिँ तले ललपर्दी
0: चमलल पर्दी न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई भिसा आफै न बैंक दे बिनी जानकारी पिन परिम दे आफै न बैंक खातै न जानकारी अरुइ न योरी थोनिप दक्या सचेत तल परिम
1: सतर्क तना ठगी तब दक्या जोगिना
2: सिद्धार्थ बैंक दक्याले जनहितरी जारी संदेश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई मैले देखो
4: होइन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
5: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी
4: हो र कति खोजे पदमचोकमा पो रहेछ त
5: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि
4: विवाह व्रतबन्ध पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त
6: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
5: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास दुई पदमचोक दमौली तनहु सम्पर्क नम्बर 9840001 9066373344
7: सरकारले भूकम्पको घर गराउन पैसा त दियो चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो तर के गरे नानी टिन तातेर घरमा बस्नै सकिन्न तिम्रो घर पनि टिनको छाना होइन कसरी बस्छ हो त्यसरी
8: के हुनु दाई एउटा नयाँ प्रविधि आएको रहेछ मैले पनि त्यही गरेछु आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि
7: अनि त्यो कहाँ पाइन्छ त
8: ओम फर्निचरमा जानुहोस् न यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ
4: साथै जय विश्वकर्मा ग्रिल

0: स्टील एन्ड अल्मुनियम उद्योग मोबाइल 9846614438
1: प्रोप्राइटर दीपक गैरे ओम फर्नीचर एन्ड फर्निसिङ उद्योग शोरूम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली
1: फर्नीचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाई नया पुल
0: मोबाइल नम्बर 9916466083
3: 9560443634
4: बिहे त आँटियो बाबु गरगहनाको लागि पो कहाँ जाने होला
5: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई
6: दाजुभाइको के को गफगाफ हुँदैछ
4: के हुनु नि बिहे त आँटियो गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी
6: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि त्यही जानुपर्छ
4: पशुपति सुनचाँदी पसल कहाँ छ नि
6: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ साथै चाँदीका कलात्मक थाल कचौरा कलश करुवा गिलास चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली प्रोप्राइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656504599 मोबाइल नम्बर 9803880384 9846 37 39

0: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9805015332।
2: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: लाउलाउ र खाउखाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पायो त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतौल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
0: सम्पर्क 9846-41-633, 9817-15-098, 9864-0383-85।
2: आहा, कस्तो राम्रो रङ रोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भूपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भूपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भूपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भूपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हेन्डवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565-65-319, 98-560-27-319।

सक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सूचना।
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98560 66056।

0: Willingo festivity offer aba pound host 1 barsha ko 200 mbps internet aur net tv sath mein dual band router nokia beacon 1.1 mesh router aur net tv set up box matra ru 1200 prati mahina ma shart haru lagu hune chan chito banekai willing
1: ए सुनन हाम्रो घरमा विवाह त नजिकिँदै छ तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला
2: त्यो त एकदम सजिलो छ नि इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस बेस्ट तिन दमौली गए पुग्छ मण्डपदेखि स्टेज कुर्सी टेबल फुल सजावट क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि
1: ए हो र सेवा राम्रो हुन्छ त
2: हो एकदमै समयमै सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो
1: तपाईँको घरमा विवाह व्रतबन्धक जन्मदिन पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्
2: हाम्रा सेवाहरू आकर्षक मण्डप रङ्गीन टेन्ट स्टेज सजावट फुल सजावट क्याटरिङ सुविधा कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा आजै सम्पर्क गर्नुहोस्
3: 9827848848 9846554595 र 9846011818
4: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
5: हैन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
4: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
5: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको
4: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन सामसुङ ओप्पो रेडमी ओनर भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि
5: हो र अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ चार त झन् टिक्दै टिक्दैन
4: मेरो नि त्यस्तै भएको थियो अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन् हजुर पनि त्यही जानुस् न
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला
4: प्रोप्राइटर जीवन सुनार सम्पर्क नम्बर 9709509080 र 9829157713 फेसबुक जीवन सुगर टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल व्यस्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चोक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
4: समिच्यो 14 बौदे लोटी पर्दिरो बैंगैने विवरण पि बिषय मुई खातरी खै हाम्रो
5: खै खै बौ कोई लोटरी भर्दिलुवा
6: आंगी समिच्यो लोटी पर्दिउ छाम्ताई गुदी
5: भर्दि आ भर्दि बा लोटरी खले पर्दिम बा सैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै बिषय खैमै विश्वास आलन फोनै खले पनि आफै विवरण खैमै आपिन खबै बने वित्तीय संस्थाई के पासवर्ड पिन खैमै आरी सुमी बैंक आफै बने आरी
7: सतर्कता न ठगदिते क्या बजैन
8: सिद्धार्थ ब्याङ्कर क्यारे जन हेदरी जारी सन्देश
9: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
10: माखमली चोली माथि
11: तपाईँलाई थाहा छ तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ आउनुहोस् हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल कोट पाइन्ट नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ सुसन्देश टेलर्स नाकुवा ब्यास 2 दमौली तनहुँ सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले सम्पर्क 9843-38-290 9811-51-760

श्रृङ्ग मार्गको दुरावस्था हटाउन सांसद न्यौपानेको निर्देशन। गोर्खामा करेन्ट लागेर महिलाको मृत्यु। साउनको पहिलो सोमबार शिवालय मन्दिरमा भिड। अमेरिका इरान द्वन्द चर्किँदा कच्चा तेलको मूल्य उकालो। अब समाचार विस्तारमा। तनहुँको भीमातबाट दक्षिणी क्षेत्रका रिसिङ र घिरिङ गाउँपालिका हुँदै नवलपुर स्याङ्जा र पाल्पा जिल्ला जोड्ने रणनीतिक महत्त्वको श्रृङ्ग मार्ग श्रृङ्ग पथमा वर्षायामसँगै यातायात सञ्चालनमा समस्या आएको छ। भीमात घिरिङ देउराली खण्डका विभिन्न स्थानमा अत्यधिक हिलो जमेका कारण सवारी साधन सञ्चालनमा अवरोध पुगेपछि स्थानीय नागरिकले शास्ति भोग्दै आएका छन्। यसै क्रममा तनहुँ क्षेत्र नम्बर दुईका प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम नेउपानेले उक्त सडक खण्डको स्थलगत निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा सांसद नेउपानेले वर्षायामभरि सडक अवरुद्ध हुन नदिन र तत्काल यातायात सुचारू राख्न आइतबार स्थानीय प्रशासन तथा सडक विभागलाई निर्देशन दिनुभयो। सांसदको निर्देशन लगत्तै सोमबार मोटरमार्गको शेरका खण्ड लगायतका अत्यधिक समस्याग्रस्त क्षेत्रमा सडक डिभिजन र स्थानीय प्रशासनको जेसीबी प्रयोग गरी हिलो हटाइएको छ भने हिलो सडकमा गिटी ओछ्याएर तत्कालका लागि सवारी साधन आवजावत सहज बनाइएको भीमात नगरपालिकाका प्रवक्ता पदमराज सेनले जानकारी दिनुभयो। प्रवक्ता सेनले भीमात घिरिङ र रिसिङ स्थानीय तहको समन्वयमा वर्षाभरि यो सडक सुचारू राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सडक निरीक्षणका क्रममा सांसद नेउपानेले कानुनी जटिलता गर्दा लामो समयदेखि अलपत्र परेको यो सडकको अवरोध अदालतको फैसलासँगै हटेकाले यसै आर्थिक वर्षभित्र नयाँ ठेक्का प्रक्रिया सुरु हुने बताउनुभयो। हालै भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालसँग भएको छलफलमा समेत यस आर्थिक वर्षमा नयाँ मोडेलमा बोलपत्र आह्वान गर्ने सहमति भइसकेकाले

गोर्खामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा आरुघाट गाउँपालिका दुई माथिल्लो कटुन्जेकी 65 वर्षीय धन कुमारी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी नायब परिचयक राजकुमार श्रेष्ठका अनुसार बाख्रा चराउन जाने क्रममा आइतबार अपरान्न 3:25 बजे आरुघाट गाउँपालिका दुई स्थित पुनः चौतारामा बिजुलीको पोलबाट प्रवाह भएको करेन्ट लागेर गुरुङ गम्भीर घाइते हुनुभएको थियो। करेन्ट लागेर घटनास्थलमै 5 वटा बाख्रा मरेका थिए भने बिजुलीको पोलमा आग लागि भई करिब 20 देखि 25 मिटर आसपासको क्षेत्रमा करेन्ट प्रवाह भएको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय आरुघाटबाट खटिएको प्रहरी टोलीले गुरुङको उद्धार गरी उपचारका लागि एम्बुलेन्स मार्फत आरुघाट आधारभूत अस्पताल पुर्याएको थियो। उपचारका क्रममा साँझ 7:45 बजे चिकित्सकले गुरुङलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ। घटनापछि स्थानीय त्रसित बनेका छन्। प्रारम्भिक अनुसन्धानका क्रममा बिजुलीको तार सर्ट भएर करेन्ट जमिनमा फैलिएको देखिएको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ। स्थानीयले यस्ता दुर्घटना दोहोरिन नदिन विद्युत लाइनको नियमित निरीक्षण, जोखिमयुक्त स्थानको व्यवस्थापन तथा आवश्यक सुरक्षा उपाय अवलम्बन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। साउन महिनाको पहिलो सोमबार हिन्दू धर्मावलम्बीले व्रत बसी भगवान शिवको विधिपूर्वक पूजा आराधना गरेका छन्। साउन सोमबारको अवसरमा लमजुङको विभिन्न स्थानमा रहेका शिवालय मन्दिर तथा धामहरूमा भक्तजनको भिड लागेको हो। मध्य नेपाल नगरपालिका साथ करपुटार स्थित इशानेश्वर महादेव मन्दिरमा सोमबार बिहान हजारौँ भक्तजनले पूजा आराधना गरेका छन्। साउन महिना र सोमबार भगवान शिवको प्रिय महिना र बार भएकाले शिवालयमा पूजा आराधना गर्ने वैदिक कालदेखिको परम्परा छ। यस वर्ष साउन महिनामा 4 सोमबार परेका छन्। महिलाले विशेष गरी हरियो रङका वस्त्र चुरा र मेहेन्दी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी व्रत बस्ने चलन रहँदै आएको छ। उक्त कार्य गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। सन्तानेश्वर महादेवका रूपमा विख्यात रहेका इशानेश्वर महादेव मन्दिर पशुपतिनाथपछिको महत्त्वपूर्ण धार्मिक स्थल रहेको विश्वास गरिन्छ। सोही विश्वासका आधारमा साउन सोमबारका दिन हजारौँ भक्तजन पूजाआजाका लागि मन्दिर आएका इशानेश्वर क्षेत्र विकास समितिका अध्यक्ष गणराज घिमिरेले बताउनुभयो। यहाँ शिवरात्रिमा हजारौँ श्रद्धालु भक्तजनले पूजाआजाको साथै उभिएर ठाडो बत्ती बाल्ने गर्दछ। अब विदेशको खबर। संयुक्त राज्य अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका कारण सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिना यताकै उच्च बिन्दुमा पुगेको छ। यसैबीच मध्यपूर्व युद्धको सम्भावित प्रभावको मूल्याङ्कन गरिरहेका लगानीकर्ताका कारण एसियाली सेयर बजारमा मिश्रित कारोबार भएको छ। गत सातादेखि अमेरिका र इरान बीचको सैन्य टकराव चर्किएसँगै विश्वको समुद्री तेल आपूर्तिको करिब 5 भाग ओसार पसार हुने हर्मुज जलसन्धिमा अवरोध आउन सक्ने चिन्ताले कच्चा तेलको मूल्य बढाएको हो। अन्तर्राष्ट्रिय मापदण्ड ब्रेन्ट कच्चा तेल र अमेरिकी मापदण्ड वेस्ट टेक्सास इन्टरमिडिएट WTI दुवैको मूल्य गत साताको अन्त्यमा 4% भन्दा बढीले बढेको थियो। सोमबार ब्रेन्टको मूल्य प्रति ब्यारल 91 अमेरिकी डलर नाग्दै जुन 11 यताकै उच्च बिन्दुमा पुगेको छ। यो वृद्धि अमेरिकाले इरानी सैन्य लक्ष्यहरूमा थप हवाई आक्रमण गरेपछि तथा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी तथा साझेदार राष्ट्रका सैन्य सम्पत्तिमाथि जवाफी आक्रमण गरेपछि भएको हो। बजारमा बढ्दो भूराजनीतिक तनावसँगै लगानीकर्ताहरू आर्थिक दृष्टिकोणबारे अन्यलमा छन्। उच्च तेल मूल्यले मुद्रास्फीति फेरि बढ्न सक्ने र केन्द्रीय बैङ्कहरूको ब्याज दर कटौतीको योजनामा असर पर्न सक्ने चिन्ता बढाएको छ। SBI एसेट म्यानेजमेन्टका विश्लेषक स्टिफिन इनेसले भन्नुभयो, बजारले एकैपटक दुई विपरीत अवस्थाको सामना गरिरहेको छ। एकातिर भू राजनीतिक जोखिमले तेलको मूल्य बढाइरहेको छ भने अर्कोतर्फ अमेरिकी मुद्रास्फीति घट्दै गएको र द्रम बजार नरम बन्दै गएकाले व्यापक मुद्रास्फीतिको नयाँ चक्र सुरु हुने सम्भावना कम देखिन्छ। उहाँका अनुसार तेलको मूल्य लामो समयसम्म उच्च रहेमा त्यसले घरायसी खर्च घटाउन र आर्थिक वृद्धिमा दबाव सिर्जना गर्न सक्छ।

स्ट्रिङ मार्गको दुरावस्था हटाउन सांसदले उपानेको निर्देशन। गोर्खामा करेन्ट लागेर महिलाको मृत्यु। साउनको पहिलो सोमबार शिवालय मन्दिरमा भिड। र अमेरिका इरान द्वन्द चर्किँदा कच्चा तेलको मूल्य उकालो। हस् त दमौली डायरी अहिलेलाई सकिएको छ। दमौली एफएम 94.2 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेव ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98563 64444, 98563 66056।

0: Willingo festivity offer. Our pound host 1 वर्ष को 200 Mbps internet TV साथ में dual band router Nokia Beacon 1.1 mesh router और net TV sets of box. मात्र रु 1200 प्रति महीना में. शर्तहरु लागू होने छन्. छिटो बनेकै Willing.
1: ए सुन न हाम्रो घरमा विवाह त नजिकिँदै छ तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला
2: त्यो त एकदम सजिलो छ नि इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस बेस्ट तिन दमौली गए पुग्छ मण्डपदेखि स्टेज कुर्सी टेबल फुल सजावट क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि
1: ए हो र सेवा राम्रो हुन्छ त
2: हो एकदमै समयमै सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो
1: तपाईँको घरमा विवाह व्रतबन्ध जन्मदिन पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्
2: हाम्रा सेवाहरू आकर्षक मण्डप रङ्गीन टेन्ट स्टेज सजावट फुल सजावट क्याटरिङ सुविधा कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा आजै सम्पर्क गर्नुहोस्
3: 9827184848 9846554595 र 9840611818
4: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
5: हैन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
4: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
5: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको
4: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन सामसुङ ओप्पो रेडमी ओनर भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि
5: हो र अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ चार त झन् टिक्दै टिक्दैन
4: मेरो नि त्यस्तै भएको थियो अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन् हजुर पनि त्यही जानुस् न
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला
4: प्रोप्राइटर जीवन सुनार सम्पर्क नम्बर 9709509080 र 9829157713 फेसबुक जीवन सुगर टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल व्यस्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली, तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 065 65 65 025।
3: It's a goal!
4: हिमस्टार गोल्ड, हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनरेशन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
5: हिमस्टार फर अ कम्प्लिट होम।
6: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौं। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौं। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौँ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौँ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौँ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।
7: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
0: मगर इलेक्ट्रोनिक्स, ब्यास 2, डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
7: 98 58 00 700,
0: 98 460 40 344।
8: दमोलिया FM 94.2 समुदायको आवाज।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843006605, 9819113627, 06565625.
3: It's a goal!
4: Himstar Goal! Harek World Cup chai, yo World Cup ni garo celebrate! Mili sabai generation! Himstar TV kharid garna paunhos, 32% sambhako cashback! World Cup 2026 ko TV season pass, ra ek barsha ko net TV pack! Sartharu lagu hune chan! Himstar TV, uhi celebration, harek generation!
5: Himstar, for a complete home.
6: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौं। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौं। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौँ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौँ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौँ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौं। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।
2: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
0: मगर इलेक्ट्रोनिक्स, ब्यास 2, डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
2: 9058500700,
0: 9460404.

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9742582000।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656 7015 र 9841212740।

0: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहु। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567719।

0: सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि ब्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा ब्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10 देखि ₹100 सम्म जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500 देखि ₹3000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2000 देखि ₹12000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3000 देखि ₹16000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाव।
1: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: हिमस्टार गोल हर एक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरो सेलिब्रेट मिली सबै जेनरेशन हिमस्टार टीवी खरीद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक वर्ल्ड कप 2026 को टीवी सीजन पास र एक वर्षको नेट टीवी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टीवी उही सेलिब्रेशन हर एक जेनरेशन
1: हिमस्टार फर अ कम्प्लिट होम
2: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नु हुन्न आज त म आफै गएर किनेर ल्याउँछु
3: हेर न हेर बुद्धि सुन जस्तो कुरा जहाँ पायो त्यही किन्नु हुन्न त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ
2: हजुर हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस् प्रोप्राइटर डम्बर बराली ब्यास्तिन सफा सडक दमौली इलिसा फेन्सी भएको घरमा मोबाइल नम्बर 9856253880 9814852518 र 9865315332

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।
3: बुढो राम्रोसँग हेर्नु है, के छिटो कि
4: तिमी नै छिटो हो नि।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई पदम चोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
3: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
4: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
3: अनि त्यो कहाँ पाइन्छ त?
4: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
5: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
5: फर्निचर उद्योग
0: ब्यास 11 मुसे खोला, 10 भाई नयाँ पुल। मोबाइल नम्बर 9816664683,
6: 9556043234।
7: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास 2 दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9413383290, 9111751760।

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
0: सम्पर्क 9846-41-633, 9817-15-098, 9464-0385।
2: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न? आज त म आफै गएर किनेर ल्याउँछु।
3: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
2: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9556-25-380, 9814-5852 र 9065-15-332।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0665367115 र 9814127040।

0: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी व्यास्तुई न्यु रोड दमौली। नयाँ नयाँ डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
1: सूचना
0: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
1: हाम्रा सेवाहरू
0: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
1: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
0: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
1: फोन नम्बर 9828280 98 15 10 45 39।

नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुँको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाउ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ।

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास तिन प्रशासन चोक दमौली।
2: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: डमौली एफएम 94.2 मेगाहर्ट्ज समुदायको आवाज।
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 97452-82-00-00।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनु होला।
3: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059-49-80 र 98-29-15-77-13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
1: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
2: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
4: दाजुभाइको केको गफ गफ हुँदैछ?
1: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
4: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
1: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
4: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656-56-31-36, 0656-56-04-59। मोबाइल नम्बर 98-083-80-384, 98-46-37-39-31।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेव ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9556063444, 9556063656।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: तिबेला जितपुर स्थित नेपाली सेनाको 28 नम्बर वाहिनीका वाहिनीपति अनुपजङ थापाले बताएका थिए। यसरी कोरोना कालमा संक्रमितलाई राख्न नेपालगंज उप महानगरपालिकाले उपलब्ध गराएको 4 बिघा 13 धुर सरकारी जग्गामा 29 करोड 38 लाख रूपियाँ खर्चेर बनाइएको होल्डिङ सेन्टरका संरचना प्रयोगविहीन हुँदा मक्किन थालेका छन्। मक्किँदै करोडौंका संरचना, कोरोनाकालीन होल्डिङ सेन्टर अलपत्र शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
1: मल किन्न गएका किसान दाजुभाइ 20 दिनदेखि भारतीय जेलमा, शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। विगतका वर्ष झैं हुन्थ्यो भने यति बेला बलरा नगरपालिका 5 सर्लाहीका 55 वर्षीय सुरेश प्रसाद सिंह र 60 वर्षीय नागेन्द्र प्रसाद सिंहले 2.5 बिघा खेतमा रोपाई गरिसकेका हुन्थे। यसपालि खेत बाँझो मात्र छैन। यी दुई किसान दाजुभाइ 20 दिनदेखि भारतीय जेलमा छन्। सरकारले मल दिन नसकेपछि भारतीय सीमावर्ती बजार सोनवर्षाबाट खरिद गरेर ल्याएको 2 बोरा यूरिया र 6 बोरा डीएपी सहित उनीहरूलाई पक्राउ गरिएको थियो। रोपाई अघि उनीहरू मलको जोहो गर्न विगतका वर्ष झैं सीमावर्ती बजार सोनवर्षा पुगेका थिए, तर साइकलमा राखेर ल्याउँदै गर्दा 17 असारमा भारतीय कृषि विभाग र सशस्त्र सीमा बल एसएसबीको संयुक्त टोलीबाट मल तस्करी गरेको आरोपमा पक्राउ परे। पक्राउ परेपछि उनीहरूलाई शुरूमा सोनवर्षा थानामा राखियो, त्यसपछि सीतामढ़ी जिल्लाको डुमरा स्थित कारागार पठाइएको छ। मुद्दामा थप सुनवाई हुन सकेको छैन। थुनामा रहेका नागेन्द्रका ज्वाई प्रवीण सिंहका अनुसार डुमरा स्थित स्थानीय अदालतले 25 असारमा सोनवर्षा प्रहरीबाट घटनाको विवरण सहितका कागजात मगाएको छ। अहिलेसम्म दुवैजनाको बेल धरौटी हुन सकेको छैन। अदालतका न्यायाधीश विदामा हुनुहुन्छ भन्ने जानकारी पाएका छौं। उनले भने अदालती प्रक्रियाकै कारण ढिलासुस्ती भइरहेको छ, हामी धाउन छाडेका छैनौं। सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी भन्नुहुन्छ, गृह मन्त्रालयलाई जानकारी गराइसकेको छु, माथिबाट पहल भइरहेको होला, स्थानीय तहमा भारतीय एसएसबीसँग पनि समन्वय गरिरहेका छौं। सरकारले मल दिन नसकेपछि बाली जोगाउन सीमावर्ती भारतीय बजारबाट किनेर ल्याउँदै गर्दा 17 असारमा पक्राउ परेका सर्लाहीका सुरेश प्रसाद सिंह र नागेन्द्र प्रसाद सिंह अझै छुटेनन् भन्दै कान्तिपुर दैनिकले मल किन्न गएका किसान दाजुभाइ 20 दिनदेखि भारतीय जेलमा शीर्षकमा यो खबर छापेको हो।
0: कोशी ब्यारेजको पुल आफ्नो आयु पूरा भएसँगै जीर्ण बन्दै गएको छ। बढ्दो सवारी चाप र बाढ़ीका कारण यस पुलमाथि निरन्तर जोखिम बढ़िरहेको छ। पानीको बहाव बढ़ेसँगै केही दिन यता कोशी ब्यारेजको पुलमा एकतर्फी सवारी साधन सञ्चालन गरिएको छ। निर्धारित आयुभन्दा 1.5 दशकभन्दा बढ़ी समय सञ्चालनमा आइसकेको यस पुलबाट दैनिक हजारौं भारी सवारी साधन गुड्छन्, जसले गर्दा यसको संरचनामा बढ़ी दबाव पर्ने गरेको छ। वर्षायाममा पानीसँगै आउने बालुवा र ढुङ्गा माटो गेग्रानले समेत नदीको सतह बढ़ाउँदै लगेको छ, जसले पुलको संरचनालाई थप खतरामा पारेको छ। कोशी ब्यारेजको निर्धारित आयु समाप्त भइसकेकाले कुनै पनि समय नदीको बहावले ब्यारेजमा क्षति पुगी जनधनको ठूलो क्षति हुन सक्छ। यसको जोखिम अत्यन्त संवेदनशील र गम्भीर हुन सक्छ। यसले नेपालका पूर्वी जिल्लाहरू र भारतको बिहार राज्यका ठूला भूभागलाई सिधै असर पर्न सक्छ। तैपनि यस ब्यारेजको विकल्पमा प्रस्तावित नयाँ सड़क र पुल निर्माण प्रक्रिया अझै अगाडि बढ़न सकेको छैन।